0: बढेर 30% पुगेको छ। 2065 असारसम्म निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढेर 30 पुगेको हो। राष्ट्रिय किताब खानाका अनुसार निजामती सेवामा 2081 फागुनसम्म महिलाको उपस्थिति 29.2% थियो। एक वर्षको अवधिमा बढेर यो प्रतिशत 30 पुगेको हो। निजामतीतर्फ स्वास्थ्य सेवामा भने पुरूषभन्दा महिला कर्मचारीको संख्या बढी छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी मध्ये 54.7% महिला र 45.3 पुरूष छन्। स्वास्थ्य सेवामा देशभरि 4518 कर्मचारी कार्यरत छन्।
1: सगरमाथामा बढ्दो मानव चापप्रति चिन्ता, गोर्खापत्र खबर लेख्छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ्दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गर्नुभएको छ। हिम पहिरो, बढ्दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ्दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ्दो होडबाजीले हिमालमा थुप्रिँदै गएका मानव फोहोरका कारण पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक, बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेसाबाट बढ्दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ। सगरमाथाको 25 पटक सफल आरोहण गरिसकेका पेम्बा छिरिङ शेर्पाले नेपाल र नेपालको पर्वतारोहण चिनाउन शेर्पा समुदायको मुख्य भूमिका रहे पनि राज्यबाटै विभिन्न असमानता भोग्दै आएको गुनासो गर्नुभयो।

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: शेयर्स आउट गिफ्ट्स वाशिंग मशीन मा 6 केजी एरियल मैटिक डिशवाशर मा वाशिंग टैबलेट्स एयर कंडीशनर मा इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन मा प्रेशर कुकर नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईद अर्थात ईद उल जोहा आज देशभर श्रद्धा उल्लास र धार्मिक आस्थाका साथ मनाइँदैछ बिहानैदेखि राजधानी काठमाडौँ सहित देशका विभिन्न जिल्ला स्थित मस्जिद ईदगाह र मुस्लिम बस्तीमा नमाज अदा गर्ने एक आपसमा शुभकामना साटासाट गर्ने तथा कुर्बानी दिने कार्यक्रम सञ्चालन गर्दै यो पर्व मनाइँदैछ रमजान पर्व सम्पन्न भएको करिब 70 दिनपछि मनाइने ईद उल जोहा इस्लाम धर्ममा त्याग समर्पण विश्वास र मानव सेवाको प्रतीक मानिन्छ मुस्लिम समुदायले आज बिहान स्नान गरी नयाँ वा सफा पोसाक लगाएर नजिकको मस्जिद तथा ईदगाहमा सामूहिक नमाज अदा गरेर यो पर्व मनाउँदैछन् नमाजपछि ईद मुबारक भन्दै शुभकामना आदान प्रदान गर्ने परम्परा रहेको छ
4: पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय मर्ज अर्थात समायोजन नीति अघि बढ़ाएको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कम विद्यार्थी भएका विद्यालयलाई आपसमा गाभ्ने तयारी तीव्र बनाएको बताएको छ
3: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईभीले दुग्ध विकास संस्थान डीडीसीमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ प्रारम्भिक अनुसन्धानका क्रममा रहेको विषयमा जाँचका लागि केही कागजात ल्याइएको सीआईभीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताउनुभयो उहाँले डीडीसीबारे कुन उजुरीमाथि अनुसन्धान भइरहेको हो भन्ने बारे पनि खुलाउनु भएको छैन
4: नेपाल प्रेस युनियनले अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप विरूद्ध सशक्त प्रतिरोध गर्ने घोषणा गरेको छ युनियनको 35 स्थापना दिवस तथा विधानसभाबाट जारी 9 बुँदे घोषणा पत्र मार्फत लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो
3: सूचना प्रविधिको पहुँच देशभर पुग्नुका साथै डिजिटल सेवा प्रभावमा प्रगति भइरहेको आर्थिक सर्वेक्षण 2082-83 औल्याइएको छ बुधबार सार्वजनिक सर्वेक्षण अनुसार इन्टरनेट ग्राहकको घनत्व 145.7 डिजिटल टेलिभिजनको पहुँच 82.0% घरधुरीमा र मोबाइल ब्रोडब्यान्डको घनत्व 100.3% पुगेसँगै सार्वजनिक सेवा प्रभावमा डिजिटल प्रणाली सुदृढ भइरहेको छ
4: नागरिक लगानी कोष र नोबेल ब्याङ्क बीच ब्याङ्कका कर्मचारीको अवकाश कोषको व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ सम्झौतामा कोषका निर्देशक छवि रमण अधिकारी र ब्याङ्कका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नुभएको हो
3: नेपालका लघुवित्त वित्तीय संस्थाहरूको अवस्था विगतको तुलनामा क्रमशः सुधार उन्मुख बन्दै गएको छ केही समय अघि लघुवित्त क्षेत्रमा देखा परेको गम्भीर संकट अराजक समूहहरूको आन्दोलन र नकारात्मक फैलाइएका भ्रमहरू विस्तारै मत्थर हुँदै गएपछि यो क्षेत्र पुनः लयमा फर्किन थालेको हो नेपाल लघुवित्त बैंकर संघका पदाधिकारी तथा विभिन्न लघुवित्त संस्थाका नेतृत्वकर्ताहरूका अनुसार विगतको चरम निराशाजनक अवस्थाबाट गुज्रिएको लघुवित्त क्षेत्रमा अहिले सकारात्मक संकेतहरू देखा परेका छन्
4: अब शेयर बजार बुधबार धितोपत्र बजारमा 6.3 अर्ब रूपियाँ भन्दा बढीको 1.52 करोड भन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ आगामी आर्थिक वर्षको बजेटप्रति आशावादी लगानीकर्ताले बुधबार कारोबार बढाएका हुन् मंगलबार 4.85 अर्ब रूपियाँ भन्दा बढीको 1.18 करोड भन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो

0: हजारमा बिसौँ वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
1: खुसीको कनेक्सन सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। रुसले नयाँ इबोला विरुद्धको खोप बनाएको दावी गरेको छ। अफ्रिकामा इबोला संक्रमणको जोखिम बढ़िरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेन विरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दावी गरेको हो। दक्षिण अफ्रिका स्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोडिएको दुर्लभ बुन्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको रूसी समाचार समिति इतारतासले जनाएको छ। दूतावासले रूसका स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको छ। विशेष गरी कङ्गो क्षेत्रमा देखिएको प्रकोप सम्बन्धित बुन्डी बुग्यो स्ट्रेन विरुद्ध पनि यो खोप उपयोगी हुन सक्ने दावी गरिएको छ।
4: अब खेल र खेलाड़ीका खबर। एसियाली खेलकुद महिला क्रिकेट छनौट प्रतियोगितामा नेपालले बुधबार चीनलाई 19 रनले हराएर विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो।
3: अब विचार तथा विश्लेषण। इकोनोमी फर्स्ट सरकारका लागि ठूलो अवसर शीर्षकमा विष्णु अग्रवालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालको इतिहासमा केही यस्ता छेड आउँछन् जसले केवल सरकार होइन देशको भावी दिशा निर्धारण गर्दछन्। अहिले नेपाल ठिक त्यस्तै मोडमा उभिएको छ। नेपाललाई अब राष्ट्रिय आर्थिक सहमति आवश्यक छ। एक प्रकारको साझा आर्थिक सोच पत्र जसले 15-20 वर्षको राष्ट्रिय आर्थिक प्राथमिकता तय गरोस्। इकोनोमी फर्स्ट नारा मात्रै होइन, यो नेपालका लागि सम्भवतः अन्तिम ठूलो अवसर हो।
4: स्थानीय आर्थिक विकास शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार गोर्खापत्रमा छापिएको छ। स्थानीय तह नेपालको आर्थिक समृद्धिको आधार स्तम्भ हो। संघीय शासन प्रणाली सफल बनाउन स्थानीय सरकारलाई आर्थिक रूपमा सक्षम, पारदर्शी र आत्मनिर्भर बनाउनु आवश्यक छ। नेपालको 16 योजनाले स्थानीय आर्थिक विकासलाई राष्ट्रिय समृद्धिको प्रमुख माध्यमका रूपमा लिएको छ। आफ्ना तुलनात्मक लाभका क्षेत्रको विकास मार्फत स्थानीय तहले आर्थिक रूपान्तरण गर्न सक्छन्। स्थानीय स्रोत र सम्भावनाको सही उपयोग, जनसहभागिता तथा प्रभावकारी योजना कार्यान्वयनद्वारा मात्र दिगो आर्थिक विकास सम्भव हुनेछ। नेपालको समृद्ध भविष्य स्थानीय तहको सफल आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएकाले नयाँ संघीय सरकार र हालको तथा अर्को वर्षको निर्वाचनबाट आउने नयाँ स्थानीय सरकारले स्थानीय तहलाई साधन र क्षमताले युक्त बनाउनु आवश्यक छ।
3: हौस् त, कार्य 99.1 देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: Hause FM, XM1.9.
1: हेलो हाय, ओ साथी तिमी कता हिडेको?
2: हाय, म आज गयाको ड्रेसको।
1: किन? के पाइन्छ र त्यहाँ?
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45090 र 98550 5360।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप हो।
6: श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप। कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू। विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-830 र 598-834।
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98612-20437।
8: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात, यो सिआइएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 14 गते बिहिबार, मे 28 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वादशी तिथि, आज बकर ईद ईद उल अधा।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: एक वर्षमा थपियो 1300 किलोमिटर सडक कालो पत्र, 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ कानून बनाउने तयारी।
1: 23 भदौमा मानवाधिकार उल्लङ्घन र भोलिपल्ट संगठित आपराधिक कार्य भएको मानवाधिकार आयोगको निष्कर्ष, ओली लेखक र गुरुङमाथि फौजदारी कसुरमा कारवाही सिफारिस, नयाँ प्रतिनिधि सभा हलबाट बजेट भाषण नहुने।
0: निजी अस्पतालमा स्वास्थ्य बिमा स्थगित, 7 जिल्लामा फैलियो दादुरा, इजरायलमा 3000 भन्दा बढी नेपाली श्रमिकको माग।
1: इजरायली सेनाद्वारा दक्षिण लेबनानमा ठूलो क्षेत्र खाली गराउन युद्ध क्षेत्रको घोषणा, आक्रमणमा हमासका नयाँ सैन्य कमान्डरको मृत्यु, इरानमा पक्राउ परेका जहाजका चालक दलका 10 भारतीय रिहा।
0: र विश्व एसियन क्रिकेट छनौटमा चीन नेपालसँग 20 रनले पराजित, काभा च्याम्पियनसिपमा आज नेपाल अनि इरान खेल्दै, अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपालका सद्भाव र भारतका निखिल शीर्ष स्थानमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: साझा खबरको सबैभन्दा सुरुमा राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनको प्रसंग।
1: राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष 23 भदौको जयन्ती आन्दोलनमा मानवाधिकार उल्लङ्घन भएको र भोलिपल्ट 24 भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानवाधिकार उल्लङ्घनमा संलग्न अधिकारीलाई कारवाही गर्न र आधिकारिक कार्यमा आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ। आयोगले हिजो नै आफ्नो सिफारिस प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। आयोगले मानवाधिकार उल्लङ्घनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कारवाही सिफारिस गरेको छ। 24 भदौको घटनामा जोडिएका रासुपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिस गरेको छ। टिओबी सहित दुई समूहलाई पनि अनुसन्धानका लागि कारवाही गर्न सिफारिस गरिएको छ। टिओबीको उसका हाटले 23 भदौको आन्दोलन हिंसात्मक भएको आएको निष्कर्ष छ। 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानवाधिकार उल्लङ्घन गरेको आएको ठहर छ। उहाँहरूलाई संविधानको धारा 249 उपधारा 2 बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिस गरिएको छ। यसै गरी गौरी बहादुर कार्क नेतृत्वको जाँचबुज आयोगले उहाँहरूलाई ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगले कानूनी प्रावधानमा सिफारिस गरेको छ जसमा बढीमा 6 महिना कैद वा 3,00,000 जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्न भनेको छ। ती मुद्दा हेर्न अलग्गै विशेष अदालत गठन गर्न पनि भनिएको छ। गम्भीर प्रकारका मानव अधिकार उल्लङ्घन बाहेक अन्यका हकमा सम्बन्धित पीडित तथा अदालतको अनुमतिले सार्वजनिक रूपमा क्षमा माग्ने, उचित क्षतिपूर्ति दिने र मानवाधिकार उल्लङ्घनलाई सजाय योग्य क्षमा दिन मिल्ने व्यवस्था गर्न भनिएको छ। मानवाधिकार उल्लङ्घनमा जिम्मेवार देखिएको भन्दै आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई पनि संविधानको धारा 249 उपधारा 2 बमोजिम कारवाहीका लागि सिफारिस गरिएको छ। उहाँहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न पनि आयोगले सरकारलाई सिफारिस गरेको हो। गोली चलाउने सुरक्षाकर्मीका विषयमा सूक्ष्म अनुसन्धान गरी कारवाही गर्न पनि भनिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई, प्रहरी नायब महानिरीक्षक ओम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाललाई संविधानको धारा 249(2) ङ बमोजिम प्रक्रिया पुराई विभागीय कारवाही गर्न पनि आयोगले सिफारिस गरेको छ। आयोगको सिफारिस कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ भनी सिआइएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
3: यो सिफारिस चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानुनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न नसक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाइ छ भनेर चाहिँ सरकारले जवाफ दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कारवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौँ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ।
1: यसैबीच प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिस कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिस कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सिआइएनसँग कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारी,
4: कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन, अब त्यसको त्यो काम गर्ने पक्षहरू छन् होइन, नागरिक समाज छ, अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन्, प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। कानुन बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानुन र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ, तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानुन बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भने बमोजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै। त्यो सरकारले गरेका काम कारबाहीमा कमी कमजोरी हुन सक्दछ, त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानव अधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो।
0: पटक पटक म्याद थपिए पनि संघीय संसद भवन निर्माणको काम पूरा हुन नसकेपछि यसपटक पनि प्रतिनिधि सभाको आफ्नै हलमा बजेट भाषण नहुने निश्चित देखिएको छ। सिंहदरबार स्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको नयाँ हलबाट बजेट प्रस्तुत गर्ने तयारी थियो, तर निर्माण कार्य समयमै नसकिँदा योजना अधूरी बनेको छ। प्राविधिक तथा संरचनागत काम बाँकी रहेपछि अब आगामी बजेट भाषण निर्माणाधीन भवनकै बहुउद्देश्यीय हलबाट हुने गरी तयारी थालिएको। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको अहिलेको बैठक कक्षमै 15 जेठको अपराह चार बजे दुवै सभाको संयुक्त बैठक बस्ने र त्यसअघि 3:45 उपस्थित हुन सांसदहरूलाई निर्देशन दिइसक्नु भएको छ। संसद सचिवालयले केही दिन अघि प्रतिनिधि सभाको हलबाट बजेट भाषणको तयारी भइरहेको जानकारी दिएको थियो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्माणाधीन प्रतिनिधि सभा हलमा अडियो भिडियो सिस्टम एमसीआर जडान तथा अन्य प्राविधिक व्यवस्थापन समयमै पूरा हुने सुनिश्चित नभएकाले जोखिम लिन नसकिएको हो। शहरी विकास तथा भवन निर्माण विभागले भने हल सञ्चालन गर्न सकिने अवस्थामा रहेको दावी गरिरहेको छ। विभागका प्रवक्ता रोशन श्रेष्ठका अनुसार केही कन्फरेन्सिङ उपकरण सिङ्गापुरबाट नआए पनि वैकल्पिक व्यवस्था मार्फत हल सञ्चालनको तयारी गरिएको थियो। काम चलाउने गरी वैकल्पिक व्यवस्था गरिएको थियो, हल चल्ने अवस्थामै थियो। उहाँले भन्नुभयो, बहुउद्देश्यीय हलबाट बजेट आउने निर्णय भएको हुँदा समाचार मार्फत मात्रै थाहा पाएको पनि उहाँले बताउनु भएको छ। यसैबीच सुर्तीजन्य पदार्थमा कर बढाउन सरकारमाथि चौतर्फी दबाव पनि बढेको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सत्तापक्षका सांसद सुर्तीजन्य पदार्थ नियन्त्रण क्षेत्रमा काम गर्दै आइरहेको विज्ञ लगायत संघ संस्थाले कर वृद्धि गर्न माग गरेका हुन्। सुर्तीजन्य पदार्थको सेवनबाट नसर्ने रोग भयावह भएको भन्दै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन सहित 30 जना सांसदले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। लिखित र हस्ताक्षर सहितको निवेदन बुझाउँदै सांसदहरूले सुर्तिजन्य र मदिराजन्य वस्तुमा कर बढाउन आग्रह गरेका हुन्। सुर्तिजन्य पदार्थ नियन्त्रण र रोकथामको क्षेत्रमा काम गर्दै आइरहेको एक्सन नेपाल नामक संस्थाले पनि सुर्तिजन्य पदार्थको कर वृद्धि गर्न माग गरेको छ। यसैबीच स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेक सबै स्वास्थ्य बिमा स्थगित गर्ने निर्णय गरेको छ। बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै यही जेठ 16 गतेदेखि निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा स्थगित गरिएको निर्णय गरेको बताएको हो। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले बोर्डको जेठ 11 गते बसेको बैठकको निर्णय अनुसार अर्को अवस्था व्यवस्था नभएसम्म स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य बिमामा आबद्ध निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा मात्रै सञ्चालन हुने बताउनुभयो। बोर्डको निर्णयपछि निजी अस्पताल तथा मेडिकल कलेजहरूले सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्। स्वास्थ्य बिमा बोर्डले बिमित नागरिकलाई प्रदान गरिने उपचार सेवा सम्बन्धी खर्च तथा सुविधा थैली परिमार्जन गरेको छ। बोर्डको जेठ 11 गते बसेको बैठकले सुविधा थैली तेस्रो संशोधन गरेको हो। उक्त दर रेट यही जेठ 16 गतेदेखि लागू हुने जनाइएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वन्यजन्तुले दुःख दिन थालेपछि चुरे क्षेत्रका बस्ती खाली हुँदै
5: खेतीपाती हुन्छ नि बदेल लुङ्सीले खाइन्छ हुँदैन धेरै आधी पनि खान पाउँदैन दिउँसो झोडा बाँदरले खाइन्छ अनि खोइ आधी सर पनि खान पाउँदैन नि।
0: सात जिल्लामा फैलियो दादुरा। इजरायलमा 3,000 भन्दा बढी नेपाली श्रमिकको माग। 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जङ्गल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबर सुनिरहनु भएको छ। CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको भित्रपृष्ठमा 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा शीर्षकमा खबर छ। यसलाई सजना बरालले लेख्नु भएको छ। सार्वजनिक संस्थानमा सरकारको लगानी 13% बढे पनि लाभांश भने 5% घटेको देखिन्छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले संस्थानहरूमा गरेको शेयर र ऋण लगानी 13.4% बढेर 7,98,56,00,00,000 रुपियाँ पुगेको छ। प्राप्त लाभांश भने 5.2% खुम्चेर 8,37,76,00,000 सीमित रहेको छ। कुल 45 संस्थानमध्ये 16 घाटामा सञ्चालन भइरहेकाले यस्तो अवस्था देखिएको सर्वेक्षणले औल्याएको हो। त्यस्तै एक वर्षमा थपियो 1,300 किलोमिटर कालो पत्र सडक शीर्षकमा विमल खतेवडाले खबर लेख्नु भएको छ। नयाँ सडक आयोजना निर्माण सुरु भएको 1.5 दशक बित्दा यो आयोजना अन्तर्गत 34 किलोमिटर मात्र कालो पत्र सडक निर्माण गरिएको छ। पुष्पलाल मध्य पहाडी राजमार्गले जोड्ने 10 शहर छानेर यसको निर्माण सुरु गरिएको थियो। अहिले शहरको संख्या बढाएर 54 पुर्याइएको छ। उक्त आयोजनाले बजेट अभावमा गति लिन सकेको छैन। हिजो सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार फागुन 2082 नयाँ सहर आयोजना अन्तर्गत 51 किलोमिटर सडक ढलान गरिएको छ। त्यस्तै 176 किलोमिटर ढल र नाला निर्माण गरिएको छ। सुरुमा 10 सहर बनाउन 20 वर्षमा 3.5 खर्ब लाग्ने सरकारको अनुमान थियो। त्यस्तै सहर केन्द्रित बन्यो डिजिटल सेवा प्रवाह शीर्षकमा अर्को खबर प्रकाशित छ भने विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ निर्वाचन कानूनको तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढाएको छ। निर्वाचन सम्बन्धी विभिन्न 7 कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकिरहेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले मसुदा तयार गरेर 18/2080 सरकारलाई बुझाएको थियो। तर सरकारले त्यसलाई संसदमा पेश गर्न नपाउँदै 27/2082 संसद विघटन भयो। आयोगले 21 फागुनको निर्वाचनपछि बनेको नयाँ सरकारलाई विधेयकको मसौदा पुनः पठाउने तयारी गरेको छ। त्यस्तै 7 जिल्लामा फैलियो दादुरा, खोप लगाउने छैन तयारी शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। बङ्गलादेशमा दादुराबाट 500 बढी बालबालिकाको मृत्यु र 20,000 बढी संक्रमित भएका छन्। व्यवस्था गरिए त्यहाँको जस्तै अवस्था आउन सक्ने खोप विज्ञहरूले चेतावनी समेत दिएका छन्।
9: गोर्खापत्र दैनिकमा सगरमाथामा बढ्दो मानव चाप प्रति चिन्ता शीर्षकमा यो खबर मेनराज भण्डारीले लेख्नु भएको छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ्दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गरेका हुन्। अर्को खबर भित्री पन्नामा रहेको छ, छापिएको छ कि पछिल्लो समयमा संविधान संशोधन कार्यदललाई महिला अधिकार कर्मीहरूले सुझाव दिएका छन्। विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा सरकारले लैङ्गिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्ण प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्। इजरायलमा 3,000 बढी नेपाली श्रमिकको माग भएको बारेमा अर्को खबर छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्र केयर गिभरमा सहायक श्रमिकका रूपमा काममा जानका लागि 2,300 नेपाली श्रमिक माग गरिएको छ। नेपाल र इजरायल सरकार बीच भएको श्रम सम्झौता अनुसार इजरायलमा केयर गिभरमा सहायक श्रमिकका रूपमा काम गर्न इच्छुक नेपाली नागरिकहरूका लागि आवेदन माग गरिएको छ। रोजगार सेवा केन्द्रलाई रोजगार सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरणको प्रक्रिया सुरु भएको बारेमा अर्को खबर छ भने 16 क्विन्टल तरबुजाको बिउ बरामद भएको बारेमा बर्दियाबाट लेखिएको खबर छापिएको छ। पर्यटन आगमन र बसाइमा सुधार, खर्च घट्यो शीर्षकमा दिपेन्द्र थापाले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको खबर छ। काठमाडौँ नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र बसाई अवधिमा सुधार आए पनि उनीहरूले गर्ने दैनिक खर्च घट्दो देखिएको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार सन् 2025 पर्यटकको बसाई अवधि 16.34 दिन पुगेको छ। यो अहिलेसम्मकै उच्च हो, तर उनीहरूको प्रतिदिन औसत खर्च 33.08 अमेरिकी डलरमा झरेको खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। असामान्य आन्तरिक तथा बाह्य चुनौती बीच चालु आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्रले 3.85% आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ। अर्थतन्त्रको चित्र, कृषि क्षेत्रको योगदान 24%, गैर कृषि क्षेत्रको योगदान 76%, प्रति व्यक्ति आमदानी 1,513 अमेरिकी डलर पुग्ने अनुमान, राजस्व संकलन 12,81,70,00,000 रुपियाँ, सार्वजनिक ऋण 28,78,30,00,000 रुपियाँ, औसत उपभोक्ता मुद्रास्फीति 2.13%मा सीमित छ, बैंक तथा वित्तीय संस्थाको निक्षेप 6.64% बढेको छ, कुल निक्षेप 77,45,88,00,000 रुपियाँ पुगेको उल्लेख गरिएको छ। सबैजसो पत्र पत्रिकाहरूमा आज बकर ईद बारेको खबर छापिएको छ। देशभरका इस्लाम धर्मावलम्बीले आज बकर ईद ईद उल अजहा मनाउँदैछन्। गृह मन्त्रालयले बकर ईदको अवसरमा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभयो। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मद दिन अलीका अनुसार

0: धरना बस्नु र साँझ 5 बजे डेरा फर्किनु कैलालीको घोडाघोडी नगरपालिका 4 जनकपुरका दीपा नेपालीको पछिल्लो दैनिकी हो। 6 वैशाखदेखि निरन्तर चलिरहेको उहाँको धरना कुनै राजनीतिक उद्देश्य प्राप्तिका लागि होइन, दात्री निकाय रिझाउन पनि होइन, शहरमा डेरा खोज्दा खेप्नु पर्ने जातीय विभेद विरुद्धको हो र यस्तो विभेदको भुक्तभोगी उहाँ आफै पनि रहनु भएको बारेमा खबरमा उल्लेख छ। स्थानीय तहका काम र खर्चमा खोटै खोट शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ। नियम विपरीत सल्लाहकार नियुक्त, विदेश भ्रमणमा जाँदा संघ सरकारसँग स्वीकृति नलिएको पनि उल्लेख गरिएको छ। महान्यायाधिवक्ता माथहत रहने व्यवस्था हटाउन माग शीर्षकमा मुख्य न्यायाधिवक्ताको 7 राष्ट्रिय सम्मेलनको बारेमा धनगढीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमती प्रदेश सरकारले स्वरोजगारमूलक व्यवसायका लागि 2% ब्याज दरमा ऋण दिने भएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बुधबार भक्तपुरको गट्ठाघरमा ग्रान्ट गट्ठाघरमा एउटा कार्यक्रमको उद्घाटन गर्दै युवालाई सिपमूलक तालिम दिने र स्वरोजगारमूलक व्यवसायका लागि सस्तो ब्याजमा पुँजी उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिण लेबनानको ठूलो क्षेत्रमा नयाँ खाली गराउन युद्ध क्षेत्र घोषणा गरेको छ। हिजबुल्ला विरुद्ध थप सैनिक आक्रमण गर्ने तयारी स्वरूप यस्तो निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इजरायल डिफेन्स फोर्सले स्थानीय बासिन्दालाई सीमा क्षेत्रबाट करिब 40 किलोमिटर उत्तरतर्फ पर्ने जहानी नदी भन्दा माथिल्लो क्षेत्रमा जान समेत आग्रह गरेको छ। हिजबुल्लाले पटक पटक युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाउँदै अत्यधिक बल प्रयोग गरिने इजरायली चेतावनी समेत रहेको छ। सो निर्देशनले लेबनानको करिब 14% भूभागलाई असर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यसैबीच इरानमा पक्राउ परेका कच्चा तेल बोक्ने जहाजका चालक दलका 10 भारतीय सदस्य रिहा भएका छन्। जुलाई 2025 पक्राउ परेका उनीहरूलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको भारतीय सरकारले जनाएको छ। भारतको समुद्र यातायात महानिर्देशकका निर्देशनालयका अनुसार एभिए हार्बर फिनिक्स जहाजका चालक दलका 30 सदस्यहरू जुलाई 2025 जाक्स बन्दरगाह नजिकैबाट पक्राउ परेका थिए र इजरायलले प्यालेस्टाइनी लडाकु संगठन हमासको सैन्य शाखाका नयाँ कमान्डर मोहम्मद ओदिह मारिएको दावी गरिएको छ। यसअघि 15 मेमा इजरायली हवाई आक्रमणमा हमासका पूर्व कमान्डर हदाद मारिएको र अहिले त्यसपछि नयाँ कमान्डर नियुक्त भएको बताइएको छ। स्थानीय चिकित्सक र प्रत्यक्षदर्शीका अनुसार मंगलबार गाजा सहरको व्यस्त बजार क्षेत्रमा भएको भीषण आक्रमणमा कम्तीमा 3 प्यालेस्टाइनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल लिकाबा महिला भलिबल च्याम्पियनसिपको फाइनल प्रवेशका लागि बिहिबार आज इरानसँग प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषदमा इरान समूह बीबाट अपराजित रहँदै सेमी फाइनलमा प्रवेश गरेको हो। पहिलो खेलमा भारतसँग 3-2 पराजित नेपालले त्यसपछि उत्कृष्ट प्रदर्शन गरी किर्गिस्तान र मालदिप्सलाई सोझो सेटमा निराश बनाएको थियो। कप्तान निरुता ठगुन्नासँगै मीना सुनार, कामना विष्ट, सलिना श्रेष्ठ, उषा भण्डारी, सुमित्रा रेग्मी, प्रगति नाथ, सुनिता खत्रीले 3 खेलमा शानदार प्रदर्शन गर्नुभएको थियो। फाइनल प्रवेश गर्न नेपाल र इरान भिड्न लागेका छन्। 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिप अन्तर्गत पुरूषतर्फ नेपालका सद्भाव आचार्य, भारतका निखिल पाण्डे र श्रीलंका के दानुशान 3-69 स्कोरका साथ संयुक्त रूपमा शीर्ष स्थानमा रहनु भएको छ। उहाँहरूले नेपालका बलराम पौडेललाई 2 पछि पार्नुभयो। बलराम 1-71 सहित 4 स्थान रहनु भएको छ। र नेपालले एसियन खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई 19 पराजित गरेको छ। मलेसियाको क्वालालम्पुरमा हिजो भएको समूह बीको प्रतिस्पर्धामा पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 गुमाएर 125 रनको योगफल खडा गर्यो। प्रत्युत्तरमा चीनले 20 ओभरमा 5 क्षतिमा 106 रन जोड्दा नेपाल 19 रनले विजयी भएको हो।
1: बसाइसराई रोक्नका लागि संघीय सरकार विशेष योजना ल्याउनु पर्ने स्थानीय सरकारको जोड। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवनशैली फेरि प्रकृतितर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
5: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
4: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
5: सरकारी हस्पिटल मैले गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
4: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
5: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
4: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
5: कोहीजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
4: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
5: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।
4: भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
5: पेटमा यो आन्द्रा खा लागेको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
4: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
5: त्यो सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
4: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ,
5: उसले अहिले भरपूर विश्वास गर्छ के अहिले के एकदमै छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सुन्छ बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले नि
4: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा तपाईं पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवन देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस् आजै सम्पर्क गर्नुहोस्
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934

0: नेपाली पात्र मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। गैराकोटमा ट्र्याक्टरको नयाँ भाडा दर निर्धारण, निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन, कक्षा 12 को नतिजा 45 दिनभित्र सार्वजनिक गर्ने बोर्डको तयारी। दोस्रो बागमती साहित्य महोत्सव जेठ 16 र 17 गते चितवनमा हुँदै, भरतपुर 10 मा निरोगी टोल अभियान सुरु, चितवनमा एकै दिन 25 फरार प्रतिवादी पक्राउ। र नेपाल प्रेस युनियन चितवनद्वारा स्थापना दिवसको अवसरमा भोजन सेवा, टिकौली जङ्गलमा ट्राफिक सचेतना, ठाउँको ठाउँ नम्बर लेख्ने कार्य सुरु, माडीमा गणतन्त्र दिवस विशेष सांस्कृतिक उत्सव हुँदै।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैराकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैराकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: आज मिति विक्रम सम्वत 2083 जेठ 14 गते बिहीबार, तदनुसार 28 मे सन् 2026 र आज ज्येष्ठ अधिक शुक्ल पक्ष द्वादशी तिथि। खबरको सुरुवातमा गैंडाकोटमा ट्र्याक्टरको नयाँ भाडा दर निर्धारण गरिएको छ, यसैसँग सम्बन्धित समाचार। गैंडाकोट नगरपालिकाले नगर क्षेत्रभित्र कृषि कार्यका लागि प्रयोग हुने ट्र्याक्टरहरूको नयाँ भाडा दर तोकेको छ। कृषि प्रयोजनका लागि प्रयोग गरिने खनजोत र चुटानी कार्यको सेवा शुल्कमा एकरूपता ल्याउनका लागि नगरपालिकाले यस्तो निर्णय गरेको जानकारी गराएको छ। नगरपालिकाको 14 नगर कार्यपालिका बैठकले कृषक र ट्र्याक्टरहरू सञ्चालक दुवैको हितलाई ध्यानमा राख्दै नयाँ दर रेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभएको छ। नयाँ व्यवस्था अनुसार अब कल्टिभेटर र हाइरो वा तावा हलोबाट खेत जोतेको प्रति घण्टा 3,000 रुपियाँ शुल्क लाग्नेछ। यसै गरी रोटाभेटरबाट जोताइ गर्दा र थ्रेसर प्रयोग गर्दा प्रति घण्टा 3,300 रुपियाँ तिर्नुपर्ने नगरपालिकाले जानकारी गराएको छ। मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईद इद इदुल जोहा आज देशभरका मस्जिदहरूमा मनाइँदैछ। ईद उल फितर अर्थात् रमजान पर्वको 70 दिनमा बकर ईद मनाउने धार्मिक विधि रहेको छ। मुस्लिम धर्मावलम्बीहरूले आज बिहानै स्नान गरेर नजिकैको मस्जिद वा ईदगाहमा गएर सामूहिक नमाज पढ्ने परम्परा रहेको छ। नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद उल अजवाको अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ। बकरिद पर्वसँगै आजदेखि लगातार 4 दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकरिदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। भोलि जेठ 15 गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा हुँदै आएको छ। त्यसै गरी त्यसको भोलिपल्ट अर्थात् जेठ 16 गते शनिबार र जेठ 17 गते आइतबार साप्ताहिक बिदा नै भएकाले यो साता लगातार 4 दिन सार्वजनिक बिदा परेको हो। स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ 16 गतेदेखि लागू हुने गरी स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ। उहाँले बोर्डको बढ्दो वित्तीय सङ्कटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बिमा कार्यक्रममा आबद्ध भएका निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गर्ने आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको जानकारी दिनुभएको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लले बोर्डमा 36 निजी अस्पतालहरू आबद्ध भई बिमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार बोर्डमा 505 स्वास्थ्य संस्थामध्ये 442 सरकारी र 27 सामुदायिक स्वास्थ्य संस्था बिमा बोर्डमा आबद्ध भएको जानकारी गराइएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 परीक्षाफल परीक्षा सम्पन्न भएको 45 दिनभित्र सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको छ। नतिजा प्रकाशन प्रक्रियालाई तीव्र बनाउँदै बोर्डले मूल्याङ्कन तथा तथ्याङ्क व्यवस्थापनको काम तीव्र गतिमा अगाडि बढाएको जानकारी गराएको छ। परीक्षा सम्पन्न भएको करिब 2 अवधिमै नतिजा सम्बन्धी आधाभन्दा बढी काम सम्पन्न भइसकेको बोर्डले जानकारी गराएको छ। हाल उत्तर पुस्तिका परीक्षणको कार्य 50% भन्दा बढी सकिएको जानकारी गराइएको छ। बोर्डका अनुसार परीक्षा भएको र परीक्षण सम्पन्न भएका उत्तर पुस्तिकाको प्राप्ताङ्क सम्परीक्षण गरी कम्प्युटर प्रणालीमा प्रविष्ट गर्ने काम समेत सँगसँगै भइरहेको जानकारी गराइएको छ। जुन विषयको परीक्षण सकिन्छ त्यसको सम्परीक्षण तथा तथ्याङ्क प्रविष्टिको काम तत्काल अगाडि बढाइएकोले पनि नतिजा प्रकाशन प्रक्रिया छिटो हुने अपेक्षा गरिएको छ। नतिजा सार्वजनिक गर्न ढिलाइ नहोस् भन्ने उद्देश्यले परीक्षा सकिएका दिनदेखि उत्तर पुस्तिका परीक्षण सुरु गरिएको बोर्डले जानकारी गराएको छ। हाल देशभरि 42 परीक्षण केन्द्र मार्फत उत्तर पुस्तिका मूल्याङ्कन कार्य भइरहेको छ। यस वर्ष कक्षा 12 परीक्षामा देशभरबाट करिब 4,18,000 विद्यार्थीहरू सहभागी भएका थिए। यसअगाडि राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसएको नतिजा परीक्षा सम्पन्न भएको 29 दिनमा नै सार्वजनिक गरिसकेको छ। लोकतन्त्रवादी श्रमजीवी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियनको 35 स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन चितवन शाखाले असहाय आमा बुवालाई भोजन सेवा गरेर दिवस मनाएको छ। भरतपुर 9 रहेको चितवन मानव सेवा आश्रममा आश्रित 45 भन्दा बढी सहयोगापेक्षी आमा बुवाहरूलाई भोजन सेवा दिँदै चितवन शाखाले स्थापना दिवस मनाएको जानकारी गराएको छ। कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालले नेपाल प्रेस युनियन चितवनको इतिहास र श्रमजीवी पत्रकारहरूको अकितको लागि संस्थाले गर्दै आएको योगदानको बारेमा चर्चा गर्नुभयो। त्यसै गरी चितवन मानव सेवा आश्रमका कार्यवाहक अध्यक्ष विनोद ढकालले सामाजिक कार्य मार्फत स्थापना दिवस मनाएकोमा प्रेस युनियनलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। त्यसै गरी कार्यक्रममा प्रेस युनियन चितवनका शाखाका उपाध्यक्ष सिन्धु ढकाल, बागमती प्रदेश महासचिव पूर्ण शर्मा, चितवन शाखाका सल्लाहकार सूर्य अधिकारी सदस्य सुदन पौडेल सुरेन पौडेल लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नेपाल प्रेस युनियन चितवन शाखाले हरेक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न परोपकार्य तथा सामाजिक कार्यहरू गर्दै आइरहेको छ। चितवनमा दोस्रो बागमती साहित्य महोत्सव 2083 आयोजना हुने भएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा आगामी जेठ 16 र 17 गते नारायणगढ स्थित उद्योग वाणिज्य संघको सभाहालमा महोत्सव सञ्चालन हुन लागेको आयोजकले जानकारी गराएको छ। महोत्सवमा बागमती प्रदेशका सबै जिल्लाका साहित्यकार कलाकार संस्कृति कर्मी तथा विषय विज्ञहरूको सहभागिता रहने भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर नारायण प्रसाद खनालले जानकारी दिनुभएको छ। महोत्सवको पहिलो दिन बिहान 7 बजे नारायणगढको लायन्स चोकबाट प्रभात फेरी निकाल जानकारी गराइएको छ। त्यसपछि बिहान 9 बजे बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा महोत्सव उद्घाटन गरिने जानकारी गराइएको छ। महोत्सव अन्तर्गत 9 वटा सत्रमा परिसंवाद नाटक मञ्चन काव्य तथा गजल सन्ध्या आयोजना गरिनेछ। प्रयास साहित्यको आँगन नेपाली साहित्यको नारी लेखन पठन संस्कृति वर्तमान नेपाली नाटकको तस्विर डिजिटल युगमा कला र साहित्यको भविष्य लगायतका विषयमा बहस तथा छलफल हुने आयोजकले जानकारी गराएको छ। चितवनको माडीमा गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस विशेष माडी मौलिक संस्कृति उत्सव 2083 आयोजना हुने भएको छ। माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रम जेठ 15 गते दिउँसो 3 बजेदेखि बसन्तपुर बजारमा खुल्ला चौरमा सञ्चालन हुने जानकारी गराइएको छ। माडीको मौलिक कला संस्कृति भाषा वेशभूषा तथा परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको उत्सवमा थारू मगर तामाङ गुरुङ नेवार चेपाङ राई दराई लगायतका विभिन्न समुदायहरूको सांस्कृतिक प्रस्तुति रहने जानकारी गराइएको छ। साथै पञ्चेबाजा सारङ्गी भजन स्वस्ति वाचन तथा स्थानीय कलाकार तथा विद्यालयका लोकदोहोरी गीत नृत्य समेत प्रस्तुत गरिने आयोजकले जानकारी गराएको छ। कार्यक्रम अघि बसन्तपुर बजार क्षेत्रमा मौलिक झाँकीसहित परिक्रमा गरिने छ भने विभिन्न जातजातिका मौलिक परिकारहरूको मौलिक खाना पर्व पनि आयोजना हुने जानकारी गराइएको छ। म स्वस्थ मेरो समुदाय स्वस्थ भन्ने मूल नाराका साथ चितवनको भरतपुरमा निरोगी टोल अभियान 2083 प्रारम्भ गरिएको छ। अन्तर टोल फिजियोथेरापी प्रशिक्षण एवं उपचार शिविर सञ्चालन गर्ने गरी यो अभियान बुधबारदेखि सुरु गरिएको

0: फिजिसियन डाक्टर भोजराज अधिकारीले बदलिदो जीवनशैलीका कारण निम्तने शारीरिक समस्याहरूलाई समयमा नै फिजियोथेरापी र उचित व्यायामबाट समाधान गर्न सकिने कुरामा जोड दिनुभएको छ। शिविरमा फिजियोथेरापिस्ट मदन घिमिरले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रम संयोजक थापाले स्थानीय स्तरमा सामान्य स्वास्थ्य समस्याले गर्दा पनि दैनिकी कष्टकर बनाएको र बसेका धेरै व्यक्तिहरूले देखेको भन्दै त्यस्ता समस्याहरू समाधानका लागि अभियान थालिएको बताउनु भएको छ। यो अभियानलाई अरू टोलमा पनि विस्तार गर्दै लैजाने उहाँले बताउनु भएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
5: सूचना एस गैडाकोट पम्पिङ स्किम खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 7 अधिवेशनको लागि क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट यही जेठ 30 गते शनिबार जनक मावि आदर्श ब्लक परिसर गैडाकोट 5 हुने हुँदा र संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्यक्रम यही जेठ 15 गते बिहान 11 बजे भएको हुँदा सम्पूर्ण उपभोक्ता जीवहरूलाई पत्रचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। 7 अधिवेशनको लागि साधारण सभा प्रतिनिधि छनौट कार्यक्रम क्लस्टर नम्बर 1 खानेपानी कार्यालय गैडाकोट 4, क्लस्टर नम्बर 2 गणेश पञ्चायन मन्दिर गैडाकोट 4, क्लस्टर नम्बर 3 लक्ष्मीनारायण मन्दिर गैडाकोट 1, क्लस्टर नम्बर 4 हरेराम हरे कृष्ण मन्दिर गैडाकोट 2, क्लस्टर नम्बर 5 महेन्द्र स्मारक स्कुल गैडाकोट 2, क्लस्टर नम्बर 6 एसपिएम कलेज गैडाकोट 2, क्लस्टर नम्बर 7 गणेश मन्दिर गैडाकोट 5, क्लस्टर नम्बर 8 त्रिनेत्र पम्प समीप गैडाकोट 8। गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोट नगरपालिका नवलपुर।
6: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
7: हाई, म आज गैडाकोट ड्रेस भनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
3: सम्पर्क गैडाकोट ड्रेस सप, गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855050360।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको आलो। चितवनको टेकौली जङ्गल क्षेत्रमा बढ्दो सवारी दुर्घटना तथा वन्यजन्तु दुर्घटना नियन्त्रण गर्ने उद्देश्यले प्रहरीद्वारा विशेष ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ। प्रहरी चौकी गोन्द्राङ र ट्राफिक प्रहरी गोन्द्राङको संयुक्त पहलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा अभियान सञ्चालन गर्दै सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरी ठाउँको ठाउँ नम्बर लेख्ने कार्य सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार धेरै सवारी साधनमा नम्बर प्लेट मेटिएको, अस्पष्ट भएको वा नदेखिने अवस्थामा रहेकाले दुर्घटना तथा कानुनी अनुसन्धानमा समस्या हुँदै आएको थियो। त्यसलाई मध्यनजर गर्दै सवारी चालकहरूलाई सचेत गराउँदै तत्काल नम्बर प्लेट लेखाउने अभियान सञ्चालन गरिएको जानकारी गराइएको छ। जिल्ला कार्यालय चितवनले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका 25 जना प्रतिवादीहरूलाई

0: गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवन तथा माताहातका कार्यालयबाट खटिएको संयुक्त टोलले बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी चितवन जिल्ला अदालतमा पेश गरेको जानकारी गराएको छ। प्रहरीका अनुसार पक्राउ परेका मध्ये सबैभन्दा बढी 8 जना चेक अनधार मुद्दामा रहेका छन् भने 7 जना लागु औषध, 5 जना चोरी, 3 जना अभद्र व्यवहार, 1 जना बिनु र 1 जना आगो लगाई ज्यान मार्ने मुद्दाका प्रतिवादीहरू रहेको प्रहरीले जानकारी गराएको छ। उनीहरूबाट कुल 3,16,432 रुपियाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जानकारी गराएको छ। पक्राउ परेका मध्ये केहीलाई कैद सजाय समेत तोकिएको थियो भने फरार प्रतिवादी पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिँदै तीव्र बनाउँदै लगाएको पनि चितवन प्रहरीले जानकारी गराएको छ। सरकारले आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक गर्दै वैदेशिक रोजगारी, शिक्षा तथा समग्र अर्थतन्त्रको विविध तथ्याङ्क सार्वजनिक गरेको छ। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको हो। आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक गर्दै सरकारले 8 महिनामा 5 लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारी मा गएको जानकारी गराएको छ। हालसम्म नयाँ श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या 69,23,443 पुगेको जानकारी गराइएको छ। त्यस्तै 85.4% विद्यालयमा इन्टरनेट सेवा पुगे पनि 69.6% विद्यालयमा मात्रै विद्युत पहुँच पुगेको उल्लेख गरिएको छ। सरकारले हालसम्म 7,672 विद्यालय भवन पुननिर्माण सम्पन्न भएको जानकारी गराएको छ। प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिका बावजुद पनि चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% वृद्धि हुने अनुमान गरिएको सरकारले जानकारी गराएको छ।
1: विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बाती र गण्डकी प्रदेश बाहेक अन्य दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ। चालु आर्थिक वर्ष मुलुक अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने, प्रदेशगत रूपमा कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको योगदान सर्वाधिक 36.7% रहने, चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजस्व 3.2% बढेको छ। यस अवधिमा सङ्घीय खर्च 10.4% बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा ₹3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण ₹28 खर्ब 78 अर्ब अर्थात् कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ। शोधनान्तर स्थिति ₹6 खर्ब 58 अर्ब र चालु खाता ₹5 खर्ब 53 अर्ब बचतमा रहेका छन्। विदेशी विनिमय सञ्चित ₹34 खर्ब 14 अर्ब सहित 18.5 महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने गरी ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ। वार्षिक बिन्दुगत आधारमा 2082 फागुनमा बैङ्क तथा वित्तीय क्षेत्रको निक्षेप 15.1% बढेको छ भने निजी क्षेत्रतर्फको कर्जाको वृद्धि दर 6.7% मात्र रहेको छ। चालु आर्थिक वर्षको फागुनसम्म डिजिटल भुक्तानीमा उल्लेख्य सुधार हुँदै QR कारोबार ₹1 खर्ब 25 अर्ब नागेको छ। चालु आर्थिक वर्ष धानको उत्पादन 4.20% संकुचन भई 57,05,000 मेट्रिक टन रहेको छ। चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारका सिंचाई आयोजना अन्तर्गत थप 1,570 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार भएको छ। यस अवधिमा ₹40 अर्ब 70 करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ। 2082 फागुनसम्म कुल विद्युत जडित क्षमता 4,105 मेगावाट पुगी 99% जनसङ्ख्यामा विद्युत पहुँचा विस्तार भएको छ। यस अवधिसम्म मुलुकभर विस्तार भएको 1,04,906 किलोमिटर सडक मध्ये 25,552 किलोमिटर सडक कालोपत्रे रहेको छ। सन् 2025 प्रति पर्यटक औसत बसाइ अवधि 16.34 पुगेको छ। मानव विकास सूचकाङ्क 0.622 र औसत आयु 71.3 वर्ष पुगेको छ। आधारभूत तहको खुद भर्ना दर 97.8% पुगेको छ। स्वास्थ्य बिमामा 21,49,000, सामाजिक सुरक्षा भत्तामा 36,42,000 र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा 28,00,000 51,000 नागरिक आबद्ध रहेका छन्। आधारभूत खानेपानी सेवाको पहुँच 97% जनसङ्ख्यामा पुगेको छ। सन् 2025 दिगो विकास लक्ष्य सूचकाङ्कमा 68.58 स्कोर सहित नेपाल 167 राष्ट्र मध्ये 85 स्थानमा रहेको छ।
0: नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो हुँदै गएको छ। सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार चालु आर्थिक वर्षको फागुनसम्म देशभर कुल 36,41,844 नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको जानकारी गराएको छ। कुल लाभग्राहीमध्ये ज्येष्ठ नागरिकहरूको संख्या सबैभन्दा ठूलो देखिएको छ। प्रतिवेदन अनुसार 70 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरू मात्रै 16,80,066 अर्थात् कुल लाभग्राहीको 46.14% रहेको जानकारी गराएको छ। त्यस्तै 60 वर्ष पुगेका दलित ज्येष्ठ नागरिकहरूको संख्या 152,709 तोकिएको, क्षेत्रका ज्येष्ठ नागरिकहरूको संख्या 16,472 रहेको छ। साथै 2,02,79 ज्येष्ठ एकल महिला र 361,519 एकल महिलाले भत्ता प्राप्त गरेको पनि जानकारी गराइएको छ। सरकारले सञ्चालन गरेको सडक बालबालिका मुक्त नेपाल अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2,600+ बालबालिकाहरूको उद्धार गरिएको छ। सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 देखि 2082 फागुन मसान्तसम्म कुल 2,658 सडक बालबालिकाहरूको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको जानकारी गराइएको छ। उद्धार गरिएका कुल बालबालिकाहरूमा सडक बालकहरूको संख्या उल्लेख रहेको छ। प्रतिवेदन अनुसार उद्धार गरिएका बालकमध्ये 2,258 बालक 85% र बालिका 400 अर्थात् 15% रहेको उल्लेख गरिएको छ। चालु आर्थिक वर्ष 2082-83 8 महिना फागुन मसान्तसम्म मात्रै 105 बाल बालिकाहरूको उद्धार गरिएको छ, जसमा 69 बालक र 36 बालिकाहरू रहेका छन्। गत आर्थिक वर्ष 2081-82 204 र आर्थिक वर्ष 2080-81 235 सडक बाल बालिकाहरूको उद्धार गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले भदौ 23 र 24 गतेका हिंसात्मक घटनाहरूको छानबिन गरी सरकारलाई विभिन्न सिफारिस सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले भदौ 24 गतेको आन्दोलन र आगजनीमा परि ज्यान गुमाएका 21 मध्ये पहिचान खुलेका 9 जनाको परिवारलाई अन्य आन्दोलनका मृतक सरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि सिफारिस गरेको छ भने बाँकी पहिचान हुन नसकेका 12 जनाको खोजी गरी उनीहरूका हकवालालाई पनि समान प्रकृतिको राहत दिन माग गरेको छ। यसैगरी सोही दिन सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका 10 जना कैदीबन्दी तथा बालबन्दीहरूको घटनामा सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारवाही गर्न र मृतकहरूको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि आयोगले सरकारको ध्यान आकर्षण गराएको छ। राष्ट्रिय मानवाधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई जेएनजी आन्दोलनमाथिको दमनमा दोषी ठहराएको छ। उनीहरूले मानव अधिकार उल्लङ्घन गरेको आयोगले तयार पारेको जेएनजी आन्दोलन सम्बन्धीको प्रतिवेदनमा ठहर गरिएको छ। निजहरूलाई मानवाधिकार उल्लङ्घनको विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानुनमा नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। मानवता र मानव अधिकार कसुरमा प्रत्यक्षदर्शी कानुन बनाएर पनि सजाय गर्न सकिने भनी सर्वोच्च अदालतले सिद्धान्त प्रतिवेदन गरिसकेको पनि प्रतिवेदनमा जानकारी गराएको छ। प्रतिवेदनमा उक्त कानुनमा के प्रावधान राख्ने भनेर पनि सिफारिस गरिएको छ, जस अनुसार बढीमा 6 महिना कैद वा 3,00,000 जरिवाना वा दुवै सजाय हुन सक्ने पनि सुझाव दिएको छ। यस्तै राजनीतिक नियुक्ति वा निर्वाचित हुने जुनसुकै पदमा पनि कम्तीमा 5 वर्षसम्मका लागि उम्मेद्वार हुन नमिल्ने व्यवस्था गर्न, प्रशासनिक जिम्मेवारीमा कम्तीमा 3 वर्षसम्मका लागि बन्देज लगाउन, विदेश भ्रमण जानका लागि कम्तीमा 3 वर्षसम्म प्रतिबन्ध लगाउन पनि व्यवस्थामा सुझाव दिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित 4 जनामाथि अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको छ। आयुक्त लिली थापाको नेतृत्वमा भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनको घटनासँग सम्बन्धित छानबिन समितिले कारवाही सिफारिस गरेको हो। उक्त छानबिन समितिले रवि लामिछाने, नखुका जेलर सत्यराज जोशी, सांसदहरू मनिष झा र हरि ढकाललाई समेत शङ्काको घेरामा राखेको छ। उनीहरूमाथि सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानुन बमोजिम कारवाही गर्न सिफारिस गरिएको छ। यिनै खबरसँग हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोटमा ट्र्याक्टरको नयाँ भाडा दर निर्धारण, निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन, कक्षा 12 को नतिजा 45 दिन बिजा सार्वजनिक गर्ने बोर्डको तयारी। दोस्रो बागमती साहित्य महोत्सव जेठ 16 र 17 गते चितवनमा हुँदै, भरतपुर 10मा निरोगी टोल अभियान सुरु, चितवनमा एकै दिन 25 फरार प्रतिवादी पक्राउ। र नेपाल प्रेस युनियन चितवनद्वारा स्थापना दिवसको अवसरमा भोजन सेवा टिकौली जंगल क्षेत्रमा ट्राफिक सचेतना ठाउँको ठाउँ नम्बर लेख्ने कार्य सुरु माडीमा गणतन्त्र दिवस विशेष संस्कृति उत्सव हुँदै अवस्थ सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज युट्युब च्यानल सँगै हाम्रो पात्रो र नेपाली पात्र मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबर सकियो प्राविधिक कक्षाका मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद अजय पौडेल बिदा हुन्छु नमस्कार
2: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुस् न
3: ल लिनुस्
2: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
3: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
2: स्वाद मात्र होइन प्रेम पस्कने
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693
6: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
7: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
8: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न आउने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
9: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको धेरै राम्रो भइसकेको छ
10: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
11: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
12: सुन्तली दिदी वन त आगोले सखापे पार्न आँट्यो के गर्ने होला भन्या
13: या जे सुके होस् हामीलाई मात्र के को चिन्ता भन्या हाम्रो घरमा लागे होइन के अरे
12: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रा गाई बस्तुले खाने घाँसपात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि यो कुरो बुझ्नुहोस् न
13: ए हो त नि है सही कुरा गर्यौ तिमीले। मैले त यतातिर सोच्दै नसोचे कि
12: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन त नि दिदी, कुरै नसुनि किन उठ्या?
13: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
14: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
15: जय माता मौलाकाली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौलाकालीका।
16: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरर केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
16: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
15: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबलकार, गैंडाकोट 1 नवलपुर।
17: ओहो दाई नमस्कार।
18: नमस्कार,
17: आराम हुनुहुन्छ?
18: आरामै छु।
17: घर त राम्रो बनाउनु भएछ?
18: यसो भनौँ।
17: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
18: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
17: ए गजबको काम गर्दा रहेछन् त।
19: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
20: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
13: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
20: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
21: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
22: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: Zoo FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
4: खै, जन्म दर्ता दिनुस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
11: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
10: ल ल, गएर तुरन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
14: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
6: किन नै सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
6: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
15: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
16: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
15: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580-26445 र 9840-27445।
17: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
18: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूका लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 0556-98-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: सर, एउटा प्रश्न सोधौँ है।
8: सोध न
7: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये

0: स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
1: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
2: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवल

वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनाउनु सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार।
5: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: कक्षा 11 भर्ना खुल्यो, शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नु हुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त ज्योतिष व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व, फोन 0785022552, मोबाइल 98550-63597।
10: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू हो, अब तिमीहरूका दिन गए, प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
11: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
12: सिद्धार्थ चस्मा घर,
13: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
14: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
15: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
16: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98470 23 613।
17: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
18: अहिले बिहानको 8 बज्यो।
19: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। जेठ 15 गते शुक्रबार अपरान्ह 4 बजे बस्ने भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ 15 गते 4 बजे बस्ने संयुक्त बैठकका लागि 3:45 बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित भइसक्न सूचित गर्नुभएको हो। नेपालको संविधान जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ। गणतन्त्रको दिवसको अवसर पारेर जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो। रुपियाँ पुग्ने अनुमान गरिएको छ। अर्थमन्त्री डाक्टर सोडी मुवाग्लीले बुधबार संघीय संसदका दुवै सदनमा पेश गर्नुभएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा अर्थतन्त्रको आकार अर्थात् कुल घरास्ता उत्पादन 66.9 अर्ब पुग्ने अनुमान गरिएको हो। सर्वेक्षणले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर 3.82% रहने अनुमान पनि प्रस्तुत गरेको छ। गत आर्थिक वर्षमा यस्तो वृद्धि दर 4.43% थियो। बागमती र गण्डकी देशबाहेकका सबै प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान पनि सर्वेक्षणमा उल्लेख छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा प्रति व्यक्ति आय अमेरिकी डलरमा 1513 पुग्ने अनुमान छ। प्रदेशगत हिसाबले बागमती प्रदेशको प्रति व्यक्ति आय 2644 पुग्ने अनुमान गरिएको छ। सबैभन्दा कम मध्य प्रदेशको 934 डलर रहने अनुमान सरकारको छ। अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान 24% र गैर कृषि क्षेत्रको योगदान 76% पुग्ने अनुमान गरिएको छ। त्यस्तै अर्थतन्त्रमा उपभोगको अंश 90.3% रहने अनुमान सर्वेक्षणले गरेको छ। सञ्चालनमा रहेका सार्वजनिक संस्थानको आर्थिक तथा व्यावसायिक क्षमतामा ढिलो सुधार न्यून सीमामा देखिएको छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2083 अनुसार वित्तीय विश्लेषण सरकारले प्राप्त गरेको राजस्व तथा संचित कोषमा योगदानका हिसाबमा संस्थानमा सामान्य सुधार भनी देखिएको छ। सरकारी लगानीमा सञ्चालित 43 यस्ता संस्थान मध्ये आर्थिक वर्ष 81-82 27 नाफामा र 16 नोक्सानी बेहोरेका छन्। अघिल्लो आर्थिक वर्षमा 28 संस्थान नाफामा थिए। संस्थानको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा 12.03% बढेर 48.80 करोड 50 लाख रूपियाँ पुगेको समीक्षा प्रतिवेदनमा उल्लेख छ। यद्यपि कुल आय भने 0.67% मात्र वृद्धि भएको देखिन्छ। मकालु बरोड राष्ट्रिय निकुञ्जले यही जेठ 25 गतेदेखि बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलन खुल्ला गर्ने जनाएको छ। निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीले जेठ 25 देखि 1 महिनासम्म यार्सा गुम्बा संकलन गर्न अनुमति दिएको बताउनु भएको हो। सूचना अधिकारी सुवेदीका अनुसार निकुञ्ज क्षेत्रमा 2 प्रजातिका यार्सा पाइने गरेको छ। अनुमति लिएका व्यक्ति वा समूहले जेठ 25 गतेदेखि असार 25 गतेसम्म यार्सा संकलन गर्न पाउनेछन्। यार्सा गुम्बा संकलन गर्न जाँदा पूर्जी प्राथमिक उपचार सामग्री तथा औषधि खाना पकाउन ग्यास वा स्टोभ बस्नका लागि त्रिपाल लगायत सामग्री लैजान अनुमति दिएको छ। यसै गरी यार्सा गुम्बा संकलनका क्रममा विस्फोटक पदार्थ खुकुरी चक्कु डोरी पासो भाला गुलेली लाउड स्पिकर ड्रमसेट जस्ता कुरा नलैजान प्रतिबन्ध लगाइएको छ। यार्सा गुम्बा उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आमदानीको स्रोतका रूपमा रहेको छ। संकलित यार्सा गुम्बा बेचेर स्थानीयले वर्षभरिका लागि आवश्यक खर्च बालबच्चा पढाउन स्रोत जुटाउने गरेका छन्। संघले विगतका वर्षमा यार्सा गुम्बाबाट वार्षिक 50 लाख भन्दा बढी राजस्व संकलन गरिरहेको थियो। गुणस्तरका आधारमा 1 नम्बरको यार्सा गुम्बालाई प्रति केजी 40 लाखसम्म बिक्री हुने गरे पनि यहाँको यार्सा गुम्बा प्रति केजी 5,50,000 देखि 7.5 लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ। यसरी संकलन गरिएको यार्सा चीनको तिब्बत तथा काठमाडौँतर्फ बढी निकासी हुने गरेको छ। कालो बरोड राष्ट्र निकुञ्ज सङ्खुवा सभा र सोलुखुम्बुको 1,500 वर्ग किलोमिटरमा फैलिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको हो। दिगो समावेशी तथा न्यायपूर्ण आर्थिक तथा सामाजिक विकास र समृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख छ। संविधानले परिकल्पना गरेको लोक कल्याणकारी राज्यको अवधारणा, 16 योजना, सुदूरपश्चिम प्रदेशको आवधिक योजनाका लक्ष्य तथा उद्देश्य, दिगो विकासका लक्ष्य, चुनावी घोषणा पत्र लगायतका माध्यमबाट जनता समक्ष गरेका प्रतिबद्धतालाई प्रमुख मार्गदर्शन तथा बजेट तर्जुमाको आधार मानेको मन्त्रीले बताउनु भएको छ। सुशासन, डिजिटल रूपान्तरण र संस्थागत सुदृढीकरण, दिगो सार्वजनिक वित्त व्यवस्थापन तथा वित्तीय अनुशासन, उत्पादन वृद्धि, रोजगारी सृजना तथा गरीबी न्यूनीकरण बजेटका सिद्धान्त रहेका छन्। यसैगरी गुणस्तरीय तथा उत्थानशील पूर्वाधार विकास, मानव पूँजी विकास, सामाजिक न्याय र समावेशी विकास, दिगो तथा उत्थानशील विकास पनि बजेटका सिद्धान्त रहेका छन्। इजरायलको दीर्घकालीन स्याहार केन्द्र केयर गिभरमा सहायक श्रमिकका रूपमा काममा जानका लागि 2,300 जना नेपाली श्रमिक माग भएको छ। नेपाल र इजरायल सरकार बीच भएको श्रम सम्झौता अनुसार इजरायलमा केयर गिभरमा सहायक श्रमिकका रूपमा कार्य गर्न इच्छुक नेपाली नागरिकका लागि आवेदन माग भएको हो। विभागका अनुसार तेस्रो चरणमा इजरायल केयर गिभरमा जान माग गरिएको कोटामा कुल संख्याको 60% महिला र 40% पुरूष छनौट गरिनेछ। छनौट भएका श्रमिकले इजरायलमा मासिक 6,443.85 इजरायली सेकेल, करिब 3,47,000 रुपियाँ तलब पाउने उल्लेख छ। यसबाहेक ओभरटाइम, वार्षिक विदा, खाना तथा बसोबास सम्बन्धी सुविधा पनि उपलब्ध हुने इजरायलले जनाएको छ। सम्झौता बमोजिम शुरूमा 1 वर्षको रहने र बढीमा 5 वर्षसम्म थप गर्न सकिने उल्लेख गरिएको छ। र नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंक अनुसार आजका लागि अमेरिकी डलर 1 को खरिद दर 152.81 रुपियाँ र बिक्री दर 153.41 रुपियाँ कायम भएको छ। यस्तै युरोपियन युरो 1 को खरिद दर 177.84 रुपियाँ र बिक्री दर 177.54 रुपियाँ, बेलायती पाउन्ड स्टर्लिङ 1 को खरिद दर 205.32 रुपियाँ र बिक्री दर 206.12 रुपियाँ तथा स्विस फ्रैंक 1 को खरिद दर 194.32 रुपियाँ र बिक्री दर 195.08 रुपियाँ निर्धारण गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र आधिकारिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 9809233894।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको
7: छ। पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा भीड सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दगाट, सुस्तापूर्व।
9: हेलो, हाई, ओ साथी, तिमी कता हिडेको?
10: हाई, म आज गयाको ड्रेस सबिनेको।
9: किन, के पाइन्छ र त्यहाँ?
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
11: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाको ड्रेस सपमा।
0: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
14: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
15: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
14: भयो दाई।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
16: तेलको जर्किन बोक्दै कता हो दिदी?
17: सञ्जीवनी तेल मिल।
16: किन नि सञ्जीवनी तेल मिल नै?
17: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
16: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
18: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
19: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
18: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
4: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
3: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
5: ए ल ल, जाऊ जाऊ जाऊ सबैजना।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
8: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
4: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नवलपुर।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
9: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: विजय टाङ्चे।
0: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612420437।
11: अहिले बिहानको 9 बज्यो।

0: Miksa i Dasmlowca.
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
8: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
9: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बल्यो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
10: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: दशमलव छ
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 9809233894
4: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
5: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
4: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550 54 692 र 98550 54 968
7: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट
7: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82 693 98570 82 696
9: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
10: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
10: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
9: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: अँ यसो भनौँ।
1: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
2: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ठीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारी का लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486181
0: 9845486143। धन्यवाद।
2: हेलो हाय ओ साथी तिमी कता हिडेको?
3: हाय म आज गैराकोट ड्रेस पिनेको।
2: किन के पाइन्छ र त्यहाँ?
3: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
4: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855505360।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
7: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
7: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
6: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
5: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
5: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व, शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
9: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
10: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
11: अहिले बिहानको 10 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला जान्दो सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
11: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
14: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
16: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
14: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली। मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ल ल दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: गर्म प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
1: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
2: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
3: सर्जरी सम्बन्धी सेवा,
2: हार जोडी सम्बन्धी सेवा,
3: स्त्री तथा प्रसूति रोग सेवा,
2: बाल रोग सेवा,
3: न्यूरो सर्जरी सेवा,
2: न्यूरो साइकेट्रिक सेवा,
3: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
1: थप जानकारीको लागि सम्पर्क एमपीआई नयाँ सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
4: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
5: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ, गैंडाकोट, नवलपरासी, बर्दगाड, सुस्ता पूर्व, फोन 078-5022-52, मोबाइल 98-50-63-597।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
7: सञ्जीवनी तेल मिल।
6: किन नै सञ्जीवनी तेल मिल नै?
7: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
6: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
8: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
9: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
8: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98-580-26-445 र 98-480-27-445।

0: Welcome to hell.
1: यो खेल हो पैसाको पावरको अनि कुर्चीको सारा सत्ता आफ्नै मुठीमा जे गरे नि आफ्नै मर्जी भयो नेता मन्त्री पुलिसको शासन आफै कानुनमा आफ्नै शासन बोले कि बोल्यो छोयो कि सक्यो गर्दिन कहिले नि भाषण।

0: BJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले बिहानको 11 बज्यो
0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय FM 101.6 सामुदायिक रेडियो।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: सूचना एस गैँडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 7 अधिवेशनको लागि क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट यही जेठ 30 गते शनिबार जनक मावि आदर्श ब्लक परिसर गैँडाकोट 5 हुने हुँदा र संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्यक्रम यही जेठ 15 गते बिहान 11 भएको हुँदा सम्पूर्ण उपभोक्ता जीवहरूलाई पत्रचार गरिसकेको छ। कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। 7 अधिवेशनको लागि साधारण सभा प्रतिनिधि छनौट कार्यक्रम क्लस्टर नम्बर 1 को खानेपानी कार्यालय गैँडाकोट 4, क्लस्टर नम्बर 2 को गणेश पञ्चायन मन्दिर गैँडाकोट 4, क्लस्टर नम्बर 3 को लक्ष्मीनारायण मन्दिर गैँडाकोट 1, क्लस्टर नम्बर 4 को हरेराम हरे कृष्ण मन्दिर गैँडाकोट 2, क्लस्टर नम्बर 5 को महेन्द्र स्मारक स्कूल गैँडाकोट 2, क्लस्टर नम्बर 6 को एसपीएम कलेज गैँडाकोट 2, क्लस्टर नम्बर 7 को गणेश मन्दिर गैँडाकोट 5, क्लस्टर नम्बर 8 को त्रिनेत्र पम्प समीप गैँडाकोट 8। गैँडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गैँडाकोट नगरपालिका, नवलपुर।
4: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
3: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइ सरी आएको भए सोखको प्रमाणपत्र चालू आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: सर, एउटा प्रश्न सोधौँ है।
2: सोध न।
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
0: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रहे गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौं। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्तापूर्व।
7: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550574503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
10: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
10: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
10: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
3: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580-26445 र 9480-27445।

0: 6.6।
1: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
4: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 9809 29 33 894।
5: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
6: हाई, म आज गयाको ड्रेस भनेको।
5: किन, के पाइन्छ र त्यहाँ?
6: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
7: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855505360।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
12: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
13: विजय टाइमचेन्जर।
4: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9869120437।
14: अहिले मध्याह्नको 12 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
9: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
10: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
9: भयो दाई।
11: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: Güzel FM Eksen Kasım Lafza.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
6: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
7: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट नगरपालिका नवलपुर
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ सम्पत्ति कर घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर सवारी साधन कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ
8: समयमै कर तिर्नुहोस् दण्ड जरिवानाबाट बस्नुहोस्
4: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
7: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसम
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
7: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैँडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
9: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
4: सक्षम फर्निचर गैँडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511-29163 98550-74503 र 98511-84503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो फौसोको थियो, फौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
7: घरै उज्यालो
8: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
9: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
8: होइन, कसरी यस्तो भयो भाउजू?
9: पानी पर्यो भनेर तार छुटाउनु जानु भएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
8: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
9: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु,

0: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिले नगरौँ।
1: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: DJ Tanjeng. विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741। शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: तेलको जर्किन बोक्दै कता हो दिदी?
4: सञ्जीवनी तेल मिल।
3: किन नि सञ्जीवनी तेल मिल नै?
4: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
3: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
6: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुलपाक छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै झिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
10: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015014, मोबाइल 98612-20437।
11: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
12: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 9।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
4: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी।
5: जय हनुमान ज्ञान गुण सागर।
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: औषध खासै अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
1: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो दुई वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।
3: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।

0: BJ 淡切 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 20437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन, IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512494, मोबाइल 9809233894। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
3: बगैचा एडभेन्चर रिसोर्ट,
0: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभे

0: चर रिसोर्ट हरकापुर कैडाकोट 11 नौलपुर मोबाइल नंबर 9857826993 9857826996
1: कस्तो
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
3: छ नि स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैडाकोट फन पार्क छँदैछ नि
4: ए ल ल जाऊ जाऊ जाऊ जाऊ
5: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
6: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078501504 मोबाइल 9862124437
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
8: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
3: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारायणी सामुदायिक

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
7: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
6: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
8: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट, नवलपरासी। फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
4: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
5: ओहो दाई, नमस्कार।
6: नमस्कार,
5: आराम हुनुहुन्छ?
6: आरामै छु।
5: घर त राम्रो बनाउनु भएछ?
6: यसो भनौँ।
5: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
6: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
5: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन

0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
1: गैंडाकोट नगरपालिका

0: कामाटे ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहाले है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98555-54692 र 98555-54968
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला कान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555-54934
7: हेलो हाई ओइ साथी तिमी कता हिँडेको
8: हाई म आज गयाको ड्रेस भनेको
7: किन के पाइन्छ र त्यहाँ
8: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
9: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा
3: सम्पर्क गैडाकोट ड्रेस अप गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 98456-55-4590 र 98555-53-60
10: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
10: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
12: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
13: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
3: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
14: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
1: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो

0: पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैराकोट एक, ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
5: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुन पार्क छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 9862124437
9: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: زي فان اكسر ايه تسم لفظة
1: جاي هنومان جعل قل سادر
2: सम्पूर्ण भक्तजनहरूलाई सूचना गैडाकोट नौमा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
2: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
4: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
6: सूचना एस गैडाकोट पम्पिङ स्किम खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको 7 अधिवेशनको लागि क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट यही जेठ 30 गते शनिबार जनक मावि आदर्श ब्लक परिसर गैडाकोट 5 हुने हुँदा र संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्यक्रम यही जेठ 15 गते बिहान 11 बजे भएको हुँदा सम्पूर्ण उपभोक्ता जीवहरूलाई पत्रचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। 7 अधिवेशनको लागि साधारण सभा प्रतिनिधि छनौट कार्यक्रम क्लस्टर नम्बर 1 खानेपानी कार्यालय गैडाकोट 4, क्लस्टर नम्बर 2 गणेश पञ्चायन मन्दिर गैडाकोट 4, क्लस्टर नम्बर 3 लक्ष्मीनारायण मन्दिर गैडाकोट 1, क्लस्टर नम्बर 4 हरे राम हरे कृष्ण मन्दिर गैडाकोट 2, क्लस्टर नम्बर 5 महेन्द्र स्मारक स्कुल गैडाकोट 2, क्लस्टर नम्बर 6 एसपिएम कलेज गैडाकोट 2, क्लस्टर नम्बर 7 गणेश मन्दिर गैडाकोट 5, क्लस्टर नम्बर 8 त्रिनेत्र पम्प समीप गैडाकोट 8। गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोट नगरपालिका नवलपुर।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
7: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.5
1: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्तसेन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
7: हाई, म आज गयाको ड्रेस किनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-5540-090 र 98550-5360।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
13: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
11: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-5988-833 र 598-834।
14: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौँ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व। फोन 078-5022-52, मोबाइल 98550-63597।
15: विजय टाइम चेंज। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
16: अहिले दिउँसोको 4 बज्यो

0: सा विजय FM 101.6 सामुदायिक रेडियो।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय FM 101.6द्वारा जारी सन्देश।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
6: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509034,

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
4: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
9: काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दिउँ, बाल श्रमको अन्त्य गरौँ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
11: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
12: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: कतैले मेरो बाटो छिक्ने अधिकार छैन। कस्तोसँग फसेछु नि, तैँले मेरो मन यति दुखासस्?
1: माया थियो पो बाटो छिकेको, नत्र भनी छिक्ने थिएन। तिम्रो पो मन दुख्यो, मेरो त मनै मरिसक्यो।
0: हे प्रभु, यस्ताको त मुखेन नपरोस्।

0: सा विजय FM 101.6 सामुदायिक रेडियो।
1: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैडाकुट नगरपालिका र विजय FM द्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला जान्त सिना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
8: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
7: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
8: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-4943-73 र 4947-41। शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
9: हेलो हाई, ओइ साथी, तिमी कता हिँडेको?
10: हाई, म आज गयाको ड्रेस सपिङको।
9: किन, के पाइन्छ र त्यहाँ?
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
11: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
8: सम्पर्क गैडाकोट ड्रेस सप, गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-4540-090 र 98550-5360।
12: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
13: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
14: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
15: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
16: सर्जरी सम्बन्धी सेवा,
15: हाड जोडी सम्बन्धी सेवा,
16: स्त्री तथा प्रसूति रोग सेवा,
15: बाल रोग सेवा,
16: न्युरो सर्जरी सेवा,
15: न्युरो साइकियाट्रिक सेवा,
16: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ECG, EEG, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
14: थप जानकारीको लागि सम्पर्क MPI नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन। फोन 0056-525-514 र 525-517।
17: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
18: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
19: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार।
20: हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ। स्वस्थ बनाऊ।
21: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
22: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
23: अहिले साँझको 5 बज्यो।

0: पर्दछ।
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012094 मोबाइल 9809233894

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, त्यहाँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
3: मेरो तोला जान्त सिना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रमाइलो साँझको पुर्खाईमा रहनुभएका तपाईँ सम्पूर्ण प्रिय श्रोता आफन्तमा आज पनि उपस्थित भइसकेका छौँ। प्रविधिमा हुनुहुन्छ अरुण घिमिरे र यो आवाज हो अम्बिका लम्सालको। प्रिय श्रोता आफन्त कता हुनुहुन्छ, के गर्दै व्यस्त हुनुहुन्छ, कता कता हुनुहुन्छ? आज त धेरैजसो साथीहरूको बिदा पनि थियो होला, काममा हुनुभएका आफन्तहरू घर फर्किसक्नु भएको छ होला। यो साँझको समयमा खाजा नास्ता सँगसँगै हामीलाई सुनिरहनु भएको छ होला। साँझभन्दा पनि आज भोलि त 5:30 बजे बाहिर चाहिँ घामै चर्किरहेको हुन्छ होइन, तैपनि यो समयलाई हामीले साँझको समय भन्न रुचाउँछौँ। जाडो महिनातिर चाहिँ यतिखेर मजाले झमक्कै साँझ परेको हुन्छ भने आज भोलि चाहिँ उज्यालो नै हुन्छ। कतिपय श्रोता आफन्तहरू डाँडापाखामै हुनुहुन्छ होला, गाँसताउरामै, घर फर्किने बेला अझै भएको छैन होला। जो जो जहाँ जहाँ हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, व्यस्त मस्त हुनुहुन्छ, हामीलाई सुनिरहेको छ हुनुहुन्छ भन्ने पूर्ण विश्वास र आशाले हामी हरेक साँझको 5:30 बजे जस्तै आजको 5:30 बजे पनि उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझमा। कार्यक्रम रमाइलो साँझलाई तपाईँले विजय एफएम 101.6 सुन्दै आइरहनु भएको छ भने हाम्रो पात्रो नेपाली पात्र एप्लिकेसन मार्फत तपाईँले इन्टरनेट अनलाइनको माध्यमबाट संसारको जुनसुकै कुनामा बसेर सुन्न सक्नुहुन्छ भने फेसबुक पेजबाट लाइभ प्रसारण भइरहेको हुन्छ। तपाईँले त्यस फेसबुक पेजलाई सेयर गरेर अन्य साथीहरूलाई पनि सुनाउन सक्नुहुन्छ। कार्यक्रम रमाइलो साँझमा हामीसँग तपाईँहरू जोडिनको लागि हाम्रो स्टुडियोको फोन नम्बर 078-7450-1400 हामीले खुला गरिराखेका छौँ। तपाईँ फोन डायल गर्न सक्नुहुन्छ भने त्यस्तै गरेर फेसबुक पेजमा लाइभ प्रसारण पनि भइरहेको छ। विजाफाम 101.6 फेसबुक पेजमा तपाईँले लाइभमा कमेन्ट बक्समा सन्देशहरू पनि लेखी पठाउँदै गर्न सक्नुहुन्छ। कार्यक्रम रमाइलो साँझमा रमाइलो कुराकानी गर्नको लागि कोही साथी वेटमा हुनुहुन्छ, अघिदेखि फोनमा उहाँसँग कुराकानी गरौँ। सुरुवातमा को हुनुहुन्छ? हजुर नमस्कार।
1: हेलो नमस्ते।
0: हेलो हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? आशिष नयन काठमाडौँबाट। आशिषजीको सुरुवातमै फोन लाग्यो आज लागिहाल्यो है। ल ठिक छ आशिषजी, जे होस् सुरुवातमै कुराकानी हुन पाइयो, खुसी लाग्यो। धेरैजसो हामीलाई सम्झनुहुन्छ होइन, बिचबिचमा भए पनि। आशिषजी गीत भने रोजिसक्नु भएको छ होला, अब क्रममा भने सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: हजुर हाम्रो अरुणजी अनि विजय एफएम इन्टायर टिम सबै आरतीहरूलाई मिठो सम्झना। साथीहरू भन्नुपर्दाखेरि भुवन सुन्दास, निर्मला भट्ट, नकाल धर्मराज, नेक्सन मिलाम लिम्बू, वरुण चञ्चले, कमला मुखिया, मुना मुखिया, बहिनी दिल्सा राई, पिलेक्सर, भूमिका राई तामाङ, अनि सिर्जना मुखिया, अनि हाम्रो साथी हलिम गर्नलाई पनि सम्झना। अनि कुम्बरी सापकोटा, त्यसै गरी चन्द्र बस्ने दाई, गगनतिर थापा, नम्रता राई, सत्यमा राई, अनि मुनैनाना काजी जमुना उपाली, प्रकाश सुन, अनि मित्राले, मगर भाइ कुमार प्रजा, अनि देवेन्द्र सापकोटा सबै, अब विशेष नाम छुट्टी साथीहरू, बहिनी यदिशाली मु बहिनी, हाम्रो बहिनीको नामै बिर्थे है, सबै सबैलाई सम्झना छोड्दै
0: सबैलाई सम्झना छोड्दै छुटिसक्नु भएको छ। आशिष नयन बस्नेत हुनुहुन्थ्यो काठमाडौँबाट, आशिषजीले पनि हामीलाई धेरै माया गर्नुहुन्छ, सम्झिरहनुहुन्छ है। यसरी नै रमाइलो कुराकानी गर्नको लागि आफ्नो आफन्तहरूलाई सम्झनको लागि फोन गर्न सक्नुहुन्छ। यति बेला भने फोन लाइनमा कोही साथी आइसक्नु भएको छ। हजुर नमस्कार। हेलो
2: हेलो नमस्ते।
0: हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: इलामबाट
0: दिलशा राई। दिलशाजी के छ खबर? हाम्रो पनि एकदमै ठिक छ। सुरुवातमा आशिषजी आउनुभएको थियो, आशिषजीले गीत रोजेर तपाईँलाई पनि सम्झना समर्पण छोड्नु भएको छ होइन, त्यसैले यसै गीतलाई समर्थन गर्दै तपाईँ प्रिय आफन्तहरूलाई सम्झना समर्पण राख्न सक्नुहुन्छ।
2: हुन्छ सर, प्रथम मिठो भएसम्म बोल्नु आजको लागि सम्झना भन्न चाहन्छु।
0: धन्यवाद।
2: अनि हुन्छ यसलाई स्वागत मनोरञ्जनको टिमको लागि, अनि पारा सत्य मित्रहरूलाई विशेष मिठोमा सम्झना, अनि मनकी सानी पुलमा राई, म टेलिसा टिमको प्यारिस तपोक्सर, अनि गीत रोजेर जानुहुने आदरणीय दादा आशिष नयन बस्नेको लागि धेरै सम्झना, दादा ढकाल धर्मराज, दादा कुमार पर्जा, अनि दादा जीवन फाबेन, दादा शमशेर लिम्बू, अनि प्यारी दिदी प्रज्ञा गुरुङ अनि सुनिता चामलिङ भावना मगर लक्ष्मी बहान चौराई नाना अनि सहयात्री सरू अनि प्यारी साथी प्रतिमा स्पर्शी अनि विपना राईलाई पनि त्यो सम्झना अनि सिस्टर सुमी लिम्बू लगायत थुप्रै साथीहरू हुन्छ विशेष नाम सुत्ने साथीहरूलाई पनि धेरै धेरै सम्झना भन्दैछु सु नमस्ते भाइ
0: हजुर नमस्कार भाइ भाइ दिलसा राई हुनुहुन्थ्यो इलामबाट दिलसाजीलाई धेरै धेरै धन्यवाद छ फोन सम्पर्कको लागि होइन यति बेला भने अर्को साथी पनि आइसक्नु भएको छ भन्ने इसारा मिलेको छ प्रविधिबाट उहाँसँग पनि कुराकानी गरौँ हजुर नमस्कार
3: नमस्कार नमस्कार अमिकाजी नमस्कार म सुन्नु होला व्यस्त पनि रहनु होला स्वस्थ पनि रहनु होला हेर्नुहोस् अरे हिजो र आज कस्तो तीव्र घाम लागेको छ एकदम पानी भने जति प्रशस्त मात्रामा पिउनु होला ड्युटीमा आउँदाखेरि जाँदाखेरि स्कुटी चलाउँदा अहिले ट्राफिक नियमको पनि पूर्ण पालना गर्नु होला हिफाइदिनु होला फ्रिजको चिसो पानी छुँदै नदिनु होला अर्को पानी चाहिँ प्रशस्त पिउनु होला भन्दै म उमेर साहबबाट आएँ त हजुर
0: हजुर उमेरजी हुन्छ पक्का पनि त्यसै गरौँला हजुरले भने जस्तै होइन सबै कुरा सम्झिएर समेटेरै भन्नुहुन्छ कहिलेकाहीँ त लेखेर राख्नुहुन्छ कि जस्तो पनि लाग्छ होइन
3: होइन राख्दिनँ म एकैचोटि बोल्यो भने साथै मेरो सरै सकेपछि मात्र बल्ल त अनि बल्ल नाम भएछ नि बल्ल अनि तपाईँसँग बोल्छु कि त्यो सह पनि
0: हो पक्का पनि हुन्छ उमणिजी हाम्रो सुरुवातमा आशिष नयन आउनुभएको थियो गीत भने रोजिसक्नु भएको छ तपाईँ यसै गीतलाई समर्थन गर्दै सम्झना समर्पण राख्न सक्नुहुन्छ
3: सर्वप्रथम त हजुरलाई मिठो सम्झना गरेँ त्यसै गरेर हाम्रो अरुण घिमिरेजी हुनुहुन्छ उहाँको लागि अनि हाम्रो रेडियो विजय एफएममा जति पनि तपाईँहरू कार्यरत आरजेहरू हुनुहुन्छ तपाईँ सम्पूर्णलाई मिठो सम्झना साथै नमस्कार अनि मेरो साथीहरू भन्नुपर्दा मुना राई लिम्बू बिमला एम्पल सुमी लिम्बू सलिना पोखरेल सरोज सिंहजाली काजीराम नेवानी मोतिन मगर प्रकाश गुरुङ आशिष नयन गगन तेरङ्का रत्नबहादुर तपाईँ चन्द्र बस्नेत मुरारी कोइराला पश्चिम चितवन सीतापुर भन्दै म हजुरको यस बसाइबाट बिदा हुन्छु
0: हजुर नमस्कार उमणि सापकोटा हुनुहुन्थ्यो गैंडाकोट 13 हामीलाई दिनहुँ जसो हामीलाई कन्ट्याक्ट गर्नुहुन्छ भाइ गर्नुहुन्छ धेरै धेरै धन्यवाद छ यति बेलाको क्रममा भने सन्देशहरू पनि पढ्नुपर्छ सन्देश आएको छ दिलसा राईको मिस यु डियर मित्राले एन्ड अल भन्नुभएको छ त्यस्तै गरेर अलिसा लिम्बुले हेलो नमस्ते नमस्कार म काठमाडौँ म पाँचथर घर हाल काठमाडौँबाट अलिसा लिम्बू साथीहरू सम्झनु पर्दा कान्छी चन्द्र बुर्जा मगर मोटु दिलिसा राई प्यारी मान्छे सरस्वती पोखरेल घायला वीरमन सुनुहार दादा ढकाल धर्मराज कुमार प्रजा गगन तेरुथुमे दादा आशिष नयन बस्नेत मायालु मिना सुनुहार इतराम चौधरी हरपल रोशनी किराती अर्पण कुलुङ शमशेर लिम्बू लगायत सम्पूर्ण साथीहरूलाई माया सम्झना भन्दै गए ल बाई बाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ एलिसा लिम्बुजीलाई यति बेलाको क्रममा भने हामी मिठो गीत सुन्छौँ हाम्रो आशिषले रोज्नु भएको त्यसपछि बाँकी सन्देश र फोनहरू लिएर आउने नै छौँ यति बेलाको क्रममा पनि यो मिठो आवाज तपाईँहरूको लागि

0: खैरेनीमा गेट अन्तै दिल बस्यौँ कि निर्माया हुनै छोड्यो भेट। खैरेनीमा गेट एकदमै मिठो पुरानो भएका तर एकदमै हाम्रो मनमुटुमा बस्न सफल भएका निकै नै राम्रो गीत रहेको थियो। हाम्रो आशिषले रोज्नुभएको थियो होइन, सबैजनालाई राम्रो लाग्यो होला कार्यक्रम। रमाइलो साँझमा यस्तै यस्तै रमाइलो भाकाहरू सुन्छौँ, विशेष गरेर लोकभाका सुन्छौँ हामीले। अझ कार्यक्रम रमाइलो साँझ जस्तै लाग्नलाई चाहिँ यस्तै यस्तै भाकाहरू सुन्दा अझ त्यो पुरानो यादहरू आउँछ होइन। पक्का पनि तपाईँहरूलाई पनि त्यस्तै हुन्छ होला। हँ, यति बेलाको क्रममा भनेको साथी लाइनमा हुनुहुन्छ, को हुनुहुन्छ? हजुर नमस्कार। हेलो, हजुर नमस्कार। हजुरको आवाज एकदमै डिस्टर्ब आइरहेको छ। सँग बुझ्न सकिएन। हेलो,
1: हजुर नमस्ते।
0: हजुर नमस्कार, अलिकति आवाज सुन्यो है। अहिले चाहिँ कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: वरुण
0: चञ्चले। कहाँबाट भन्नुभयो? भोजपुरबाट। हाँ हाँ, वरुणजी तपाईँको आवाजमा अलिकति रोकी रोकी आएको छ। अँ हुन्छ, भोजपुरबाट हामीलाई फोन गर्नुभयो, त्यो टाढाबाट अँ हामीलाई माया गर्नुभएको, सुन्नुभएको केबाट सुन्नुहुन्छ?
1: मैले अहिले चाहिँ ठ्याक्कै सुन्न पाएको छुइनँ, यहाँ फोन ट्राई गर्न थालेँ।
0: जी होस्, हामीलाई सुन्नुहुन्छ? अँ हुन्छ वरुणजी, गीत भने बज्नेवाला छ, हाम्रो प्राविधिक मित्रले गीत बजाउँदै हुनुहुन्छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: हुन्छ, विशेष अब
0: तपाईँलाई
1: अनि प्राविधिक मित्रको लागि अनि मेरो एकदम प्यारो साथी नयन बस्ने, प्रकाश सुचेली, बहिनी हिमा राई, प्रवीण मगर, भाइ निमा शेर्पा, भाइ सुन्ता कुलुङ, अनि सुनु सुनिता, सुमी लिम्बू, कमला मुखिया, सरस्वता पोखरेल, बहिनी दिलसा राई, अनि हाम्रो अकाल धर्मराज, रोमन मुक्तान तामाङ, पूर्वी आकाश राई, लगायत अहिले जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ सबै सबैलाई अब बस्ने गीत है त। बाई बाई।
0: हजुर भाइ भाइ, भोजपुरबाट फोन गर्नुभएको थियो वरुणजीले। यति बेलाको क्रममा पनि अर्को साथी पनि फोन लाइनमा हुनुहुन्छ, को हुनुहुन्छ? हजुर नमस्कार।
2: हेलो,
0: हजुर नमस्कार।
2: हजुर, गुड इभिनिङ, नमस्ते, नमस्कार।
0: गुड इभिनिङ, नमस्ते, नमस्कार। गगन जी,
2: हजुर
0: गगन तेह्रथुमे है?
2: हजुर, पक्कै पनि म गगन तेह्रथुमे बोल्दै छु, पूर्वधारणबाट।
0: हां हां, पक्का पनि तपाईको र अलिकति आशिष जीको बोली, हेलो हजुर नमस्कार नमस्कार भन्दा चाहिँ अलि उस्तै उस्तै सुनिन्छ। पक्का आशिष जी अघि नै आइहाल्नु भयो, अब चाहिँ तपाईँ नै हो भनेर गेस गरेको मिलिहालेछ है।
2: आशिष जीले आशिष दिनुभयो, त्यही भएर म पनि आइपुगे नि।
0: अह हुन्छ गगन जी, गीत भने बज्नेवाला छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
2: गीत वाला छ, म सुन्नेवाला छु, नाच्नेवाला छु, तपाईँ टेन्सन नगर्नु होइन।
0: पक्का पनि
2: हजुर, नाच्ने गाउने रमाइलो गर्ने मान्छेको आयु अलिक लामो हुन्छ होइन।
0: पक्का पनि एकदमै।
2: हजुर हजुर, अनि अब हल्काबाट त खासै सोध्नु नि, आराम हुनुहुन्छ नि हजुर?
0: हामी एकदमै आराम छौँ गगनजी, तपाईँलाई कस्तो छ?
2: मलाई पनि आराम कुशलै छ र त्यो तपाईँहरूसँग भलाकुसारी गर्न आइपुग्छु यसो।
0: पक्का पनि यस्तो एकदमै स्वस्फूर्त रूपमा कुरा गर्नुहुन्छ, त्यही भएर पक्का पनि एकदमै राम्रो हुनुहुन्छ भनेर नै ढुक्क भएर नसोधेको होला सायद।
2: यस्तो अब मान्छेको आफ्नो आफ्नो समस्या, आफ्नो आफ्नो दुःख पीडा, अब तनाव चिन्ता भन्ने कुरा आफ्नै ठाउँमा हुन्छ होइन, तर हामीले मिडियामा त्यस्तो कुरा चाहिँ पोख्नु हुँदैन। आफू त चिन्तित भइयो भइयो, निराश भइयो भइयो अरे, तर अरूलाई पनि, अरूलाई चाहिँ किन निराश बनाउनु त
0: होइन?
2: अरूलाई त ऊर्जा दिने हो, अरूलाई त प्रेरणा दिने हो, ऊर्जा दिने हो, निराशमा पर के अरे बसेको मान्छेलाई हामीले त आशा जगाइदिने हो होइन। हामीले त्यस्तो दुःख र पीडाहरू सम्झेर त्यस्तो अब भावहरू व्यक्त गर्ने पनि हो।

0: साथी जीवन कार्की कुमार पर्जा कृष्ण गुरुङ अनि हाम्रो हजार मान राई हुनुहुन्छ लिम्बू अस्मिता बान्तवा हरपल रोशनी रमुना राई काश गुरुङ काजीराम न्यौपाने ओम मणि सापकोटा मुरारी कोइराला रोशन फुलाङ मन्जु थापा हुनुहुन्छ प्रज्ञा गुरुङ चन्द्र बस्नेत सहयात्री सरू नम्रता राई नयन बस्नेत एलिसा लिम्बू अनि हाम्रो प्याकुली गीता लिम्बू पनि हुनुहुन्छ कमला मुखिया मुना मुखिया अनि हाम्रो ढकाल धर्मराज अनि हाम्रो राज भले मगर शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ पूर्वेली आकाई लगायत यो टाइममा कार्यक्रम सुन्दै बस्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना सहित अब बस्ने गीत सुनाउँदै छुटिन्छु हस्त नमस्ते ओके बाई बाई
1: हस् नमस्कार बाई बाई गगन तेरो थुमे हुनुहुन्थ्यो यति बेलाको क्रममा भने अर्को फोन पनि आइसकेको छ को हुनुहुन्छ हजुर नमस्कार
2: हेलो गुड इभिनिङ नमस्ते
1: हेलो हजुर गुड इभिनिङ नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: हजुर म बोलेछु मोरङ क्यानेसबाट सरिना गुरुङ
1: सरिना गुरुङ मोरङबाट भन्नुभयो है
2: हजुर
1: एकदमै ठिक छ सरिनाजीको बोली मैले फर्स्ट टाइम सुनेको हो र सरिनाजी मोरङबाट हाम्रो अरू पनि श्रोता आफन्तहरू जोडिनुहुन्छ होइन र हाम्रो रत्नबहादुरजी अनि यस्तै अरू पनि श्रोता आफन्तहरू हुनुहुन्छ मोरङबाट अर्को पनि श्रोता थपिनु भयो हामीलाई माया गर्ने खुसी लाग्यो हुन्छ सरिनाजी गीत बज्दैछ तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ
2: मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु अनि साथीहरू भन्नु पर्दा भर्खरै गल गर्नु हुँदैथ्यो हाम्रो गगन तिरथमी दाई चन्द्र बस्नेत रतु थापा पूर्वेली आकाश साई भूमिका राई तामाङ राज घले मगर अनि युक्त प्रसाद श्रेष्ठ लगायत धेरै साथीहरू हुनुहुन्छ अन्जान थुलुङ सुदीप बान्तावा कविता मगर कमला मुना अनि प्रतिमा प्रतीक्षा प्रदीप बान्तावा गीता राई लगायत शमशेर लिम्बू लगायत जति पनि साथीहरूको गाना सुनेर बसिराख्नु भएको छ सम्पूर्ण साथीहरूलाई बसेको छु मजाले इन्जोय गर्नुहोला मिस यु अल भन्दै
1: भाइ नमस्कार भाइ भाइ सरिना हुनुहुन्थ्यो मोरङबाट यति बेलाको क्रममा भने हामी अर्को मिठो वाका सुन्छौँ त्यसपछि पनि बाघी सन्देश र फोनहरू लिएर आउने नै छौँ यति बेलाको क्रममा भने मिठो वाका तपाईँहरूको लागि

0: पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
6: मेरो तोलाकान्त सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
8: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: हेलो हाई, ओइ साथी, तिमी कता हिँडेको?
10: हाई, म आज गैँडाकोट ड्रेस अप हिँडेको।
9: किन, के पाइन्छ र त्यहाँ?
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
11: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैँडाकोट ड्रेस अपमा।
8: सम्पर्क गैँडाकोट ड्रेस अप, गैँडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98 456 45 090 र 98 550 50 360।
0: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
12: जाउँ न त जाउँ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
0: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैँडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैँडाकोट फन पार्क छँदैछ नि।
13: ए ल ल, जाउँ जाउँ
1: सबैजना।
14: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
0: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
14: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
1: जेसुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लाग्या होइन क्या रे?
14: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 99 अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
1: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
14: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
1: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
0: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 9।

0: यही हो विजय एफएम गाउँ शहरमा घन्किने तराई पहाड रन्किने पक्का पनि यही हो हजुर। अनि रमाइलो साँझमा छौँ हामी कार्यक्रम रमाइलो साँझ विजय एफएम 106.6 नियमित रूपमा आउने कार्यक्रम हो। कार्यक्रम रमाइलो साँझमा धेरै श्रोतावन्तहरूले सन्देश पठाइसक्नु भएको छ। सन्देश पढ्न ढिलो हुन्छ, कुरिटर्नु भएको छ, मेरो बालक कतिखेर आउँछ भनेर होइन। रिता राईले सन्देश लेखी पठाउनु भएको छ, सबैमा सम्झना माया छ भन्नुभएको छ। रिता राईलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरेर धर्मराजले लेख्नुहुन्छ, नमस्ते, बकर ईदको शुभकामना। म ढकाल धर्मराज बिर्तामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरी र सुजाता श्रीजलको माया अपार र बोलको गीत बजाइदिनुहोस् ल। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज जेठ 14 गते जन्मदिन मनाउने कुल एफएम काठमाडौँकी ब्युटिफुल आरजे सबी महर्जन विराटनगर मकालु टेलिभिजनमा कार्यरत साथी सन्तोष सिग्देल र झापाका साथी विराज कार्कीलाई जन्मदिनको शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार र साथीहरू आशिष नयन सुमी लिम्बू सरस्वता पोखरेल दिल्सा राई एलिसा लिम्बू हिमा राई वरुण चञ्चले सुनिता कुलुङ लक्ष्मी छेत्री सपना खड्का मन्जु थापा बेबी श्रेष्ठ मगर निमा शेर्पा अल्कवन्त वाइस्काई नवीन बसन्त श्रेष्ठ राजगले मगर एलिना राई आशिष राई सहयात्री सरू प्याकुली गीता अनिता बस्नेत शुक्रराज रसाइरी सानु कमला लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बज्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ ढकाल धर्मराजीलाई। धेरै धेरै धन्यवाद छ सन्देशको लागि। त्यस्तै गरेर अर्को सन्देश छ राजु भण्डारीको। राजुजीले लेख्नुहुन्छ, हेलो विजय एफएम परिवार, आरामै हुनुहुन्छ हजुर सबैजना? म जापानबाट सुन्दैछु है। प्रोग्रामबाट सम्झनु पर्दा कमला मुखिया, माया राणा मगर, मीना दिदी, सुमित्रा राणा मगर, गोर्खा शर्मिला गुरुङ इच्छा कामना, वन्दना गुरुङ इच्छा कामना, कुमार प्रजा, हेमप्रसाद पाण्डे, मुना मुखिया, सृजना मुखिया, आशिष बराल मगर, हरपल रोशनी लगायत सम्पूर्णलाई सम्झनु भएको छ राजु भण्डारीजीले। राजुजीलाई पनि धेरै धेरै धन्यवाद छ सन्देशको लागि। त्यस्तै गरेर टिकाराम सुनवारले लेख्नुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुरे मिडिया ग्रुप मेम्बर रामे साहब घर भई हाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झनु पर्दा साथीहरू मिडिया प्रेमी निर्मला बनेम, सोना कन्दङवा, जीवन सुब्बा, बिमला मगर, कविता घतानी, राज खले मगर, मुना मुखिया, लक्ष्मण कृति, लक्ष्मण मगर अधिकारी, अनिस भूमिका राई लगायत सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ टिकाराम सुनवारजीलाई सन्देशको लागि। त्यस्तै गरेर अर्को सन्देश छ विवश कुलुङ पृथकको। विवशले लेख्नुहुन्छ, नमस्कार, म विवश कुलुङ पृथक सुनसरी धरानबाट राजघरे मगर राई अनिता अमिना सुनवार सुमी लिम्बू हर्पल रोशनी गगन तेरो थुमे प्रोबेली आकाश राई इतराम चौधरी र शम्भु कटुवाल लगायत सबैलाई भन्नुभएको छ। विवशजीलाई पनि धेरै धेरै धन्यवाद छ। यति बेला भने फोन लाइनमा कोही साथी हुनुहुन्छ भन्ने इसारा मिलेको छ प्रविधिबाट। को हुनुहुन्छ हजुर? नमस्कार।
1: हेलो
0: नमस्ते। हेलो हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? आकाश राई। आकाश राई धरानबाट, आकाश सी के छ हजुर काल खबर? सच आरामै हुनुहुन्छ? हाम्रो पनि एकदमै ठिक छ आकाशी, हुन्छ। धरानबाट आउनुभयो गीत, हाम्रो प्रविधिक मित्रले बजाउँदै हुनुहुन्छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: हुन्छ, म हजुरलाई अनि हाम्रो फेरि इन्टरटेनलाई विशेष त धेरै धेरै सम्झना गरेँ र बाँकी अब बजे गीत पनि धेरै गीत गर्न चाहन्छु फर्स्टमा। अनि केही साथीहरूलाई बजे गीत धेरै गीत गर्नुपर्दा दिदी भूमिका राई, कमल मुखिया, बिहानी अनुष्का, बोबी श्रेष्ठ मगर, लक्ष्मी छेत्री, ढकाल धर्मराज, सरस्वती हुन्छ, कार्यक्रमलाई भने निष्ठा भने हुनुहुन्छ, हाम्रो हरपल रोशनी राई हुनुहुन्छ, रत्नलाल थापा, गगन तेरा थेमे, जीवन कार्की, माधव डुङ्गेल, अनि यताबाट हाम्रो साथीहरू हुन्छ मुख्य सिर्जना मुखिया सलिङ्गिरा चौधरी, अनि जसको खास लगायत धेरै धेरै साथीहरू हुन्छ शेर्पा, भगी सुन कुलुङ, बाँकी बरु चाले, बाँकी सबै साथी सम्झना धेरै धेरै गर्दै बधाई।
0: हजुर भाइ भाइ आकाश राई हुनुहुन्थ्यो, आकाशी राई पनि धेरै धेरै धन्यवाद छ सम्पर्कको लागि। मुना मुखियाले सन्देश पठाउनु भएको छ, हेलो ब्युटिफुल सिस, अरुण सरलाई पनि नमस्कार, म पनि सुन्दैछु इलामबाट, मुना मुखिया सबैमा बराबर माया अनि सम्झना, बाई बाई भन्नुभएको छ। धन्यवाद छ मुना मुखियाजीलाई। यति बेला भने अर्को साथी पनि लाइनमा हुनुहुन्छ, को हुनुहुन्छ? हजुर नमस्कार।
2: नमस्कार नानी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पार्वतीपुरबाट मुरहरी कोइराला। मुरहरीजी, के छ हजुरको हाल खबर? सन्चै आरामै हुनुहुन्छ?
1: आरामै छु। अब हजुरहरू पनि आरामै हुनुहुन्छ भन्ने थाहा भइसक्यो,
0: हो हो पक्का पनि हुन्छ। गीत बज्दैछ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: सम्झनु पर्छ हजुर लगायत विजय परिवार सबैलाई मिठो माया सम्झना छ। मेरो साथीहरू एम प्रसाद पाण्डे सर, सुन्दल मगर, बत्ती मगर, मणि सापकोटा, देवेन्द्र सापकोटा, माया रानु मगर, अनि बिना भानिया बहिनीलाई पनि अनि चन्द्र बस्ने झापाको प्रबन्धेर खान्छ, अनि अघि भर्खर आउने झारबाट आउने आकाश राई, अनि आशिष नारायण भन्ने काठमाडौँ, र प्रकाश गुरुङ दाजिङ काठमाडौँहरू लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई मिठो माया सम्झना भन्न चाहन्छु। हस् त, नमस्कार।
0: हजुर नमस्कार। मुरहरी कोइराला हुनुहुन्थ्यो भरतपुरबाट। अबको क्रममा भने एउटा मिठो भाका सुन्छौँ, त्यसपछि बाँकी सन्देशहरू लिएर आउने नै छौँ। यो मिठो भाका तपाईँहरूको लागि

आजपछि पक्का पनि रमाइलो लागिरहेको छ होला। रमाइलो गीत सुन्न रमाइलो हुन्छ, तर कार्यक्रमको समय धेरै हुँदैन हामीसँग, होइन। धेरै साथीहरूको सन्देश पढ्न बाँकी रहेछ। मनको साथी जीवन कार्कीले सन्देश पठाउनु भएको छ। हजुर पोखरेल नमस्कार, सन्चै हुनुहुन्छ हजुर। सुनिराखेको छु रमाइलो साँझ कार्यक्रम पोखराबाट मनको साथी। जेठ 17 गते मेरो छोरा वसन्त कार्कीको जन्मदिन परेको छ। रेडियो परिवारलाई आजको दिन शुभ रहोस्। कार्यक्रम एकदमै राम्रो लाग्छ। सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला। शुभरात्रि भन्नुभएको छ। हजुरको छोरालाई अग्रिम शुभकामना छ। मनको साथी जीवन कार्कीजी राजीव श्रेष्ठले लेख्नुहुन्छ, हेलो गुड आफ्टरनुन सिस्टर, आरामै हुनुहुन्छ होला, खाजा भयो? इट्स मी राजीव श्रेष्ठ फ्रम जनकपुर, घर भयो हाल मलेसियाबाट, अडियो लाइभ सुनिरहेको छु, नाइस प्रोग्राम, मिस यु अल भन्नुभएको छ। राजीव श्रेष्ठलाई पनि धेरै धेरै धन्यवाद छ। भने तीर्थ राईले लेख्नुहुन्छ, सम्झना समयमा समूह सभा खातबारीबाट चाहना मिडिया ग्रुपको सदस्य तीर्थ राई भन्नुभएको छ। भने सुरेश तामाङले लेख्नुहुन्छ, नमस्ते दिदी, म सुरेश तामाङ चितवनबाट, आज मलाई सुन्तला फुल खेल्दै आयो भन्ने गीत बजाइदिनु होला। यो गीत सर्वप्रथम त हजुरलाई अनि प्रविधिको मित्रलाई, मेरो घर परिवारलाई, साथीहरू र अन्तिममा मलाई सुरेश तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ सुरेश तामाङलाई। त्यसपछि सिम्पल सरिनाले लेख्नुहुन्छ, मिस यु अल फ्रेन्ड, म मोरङ कानीपोखरीबाट सरिना गुरुङ भन्नुभएको छ। पक्का पनि सरिनाजीसँग फोनमा पनि कुरा भएको थियो। त्यस्तै गरेर जीवन फवेनले, गुड इभिनिङ नाना, इट्स मे जीवन, समुवा सभा सभा पोखरी गाउँपालिका चार घर भई हाल मलेसिया जोहर बारुबाट प्रोग्रामलाई सुनिराखेको छु, मिस यु भन्दै धेरै साथीहरूको नाम लेख्नुभएको छ। सम्पूर्णलाई उहाँले सम्झनु भएको छ, धेरै धेरै धन्यवाद छ। त्यस्तै गरेर प्रीति थामेले लेख्नुहुन्छ, दिजु सेवाडो नमस्ते, आरामै हुनुहुन्छ, मजाले सुन्दैछु काठमाडौँबाट, मिस यु सबिना थामी, दिलसराई आशिष नयन सरु छेत्री जीवन राज काइला तारा भुजेल सुषमा छेत्री लगायत सम्पूर्णलाई सम्झनु भएको छ। त्यस्तै गरेर इतराम चौधरीले सन्देश पठाउनु भएको छ, नमस्ते हजुर, सुन्दैछु इटरी 10 अब बुझ्ने गीत सुनाउनु पर्दा साथीहरू चन्द्र बस्ने, दिनेश चौधरी, सागर पुमार राई, विवश कुलुङ पृथक, रोशन फुलाङ, सुमी लिम्बु, सुमनिम चौधरी लगायत सम्पूर्णलाई भन्नुभएको छ। इतराम चौधरीजीले पनि सन्देशको लागि उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। भने अर्को सन्देश कमला बनेमको, हेलो नमस्ते सेवाहरू, म सयपत्री मिडिया ग्रुप बासको मेम्बर काली कमला बनेम लिम्बू ताप्लेजुङ घर भई हाल कुवेतबाट, विशेष गरी मेरो घर परिवारलाई मिठो सम्झना छ। साथीहरू सम्झनु पर्दा डियर सन्देश गुरुङ, मिडिया प्रेमी निर्मला बनेम, खुसी यमुना विष्ट, सृजना विश्वकर्मा, अतीत अन्जान राई, घायल अभिरमन सुनवार, रत्नबहादुर थापा लगायत लगायत अन्तिममा प्रोग्राम सुनेर बस्नुहुने सबैमा मिठो सम्झना, बाई बाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ काली कमला बनेमजीलाई पनि। अमिनाले लेख्नुहुन्छ, गुड इभिनिङ विथ मी अमिना सुनवार फ्रम दोलखा, स्पेसल्ली प्यारी मान्छे सुशीला विश्वकर्मा, प्यारो दादा राज घले मगर, विवश कुलुङ, मिलन नेपाली, धनु गजमेर, किराती अन्जान, युनिसा तामाङ लगायत सम्पूर्णलाई भन्नुभएको छ। भने सृजना मुखियाले लेख्नुहुन्छ, हेलो गुड नाइट, मिस यु अल माई फ्रेन्ड्स, बाई भन्नुभएको छ। सृजनाजीलाई पनि धेरै धेरै धन्यवाद छ। भने राज बिराही गाइलाले, हेलो नमस्कार हजुर, म इटहरी घर भई हाल मलेसियाबाट कार्यक्रम मार्फत सम्झनु पर्दा इटहरीमा हुने जीवनसाथी बिनु बरदेवालाई मिस यु, धेरै सम्झना र केही साथीहरू सम्झनु पर्दा ठुललाई श्रीराम दाहाल, मिता राज खले मगर, वरुण चञ्चले राई, सुरज श्रेष्ठ तामाङ, पञ्च सन्तोष काफ्ले, भाइ रोमन मोक्तान तामाङ, बुनु सुनिता कुलुङ, सानुमाया शेर्पा लगायत लगायत मलाई राजविरही काइला भनेर चिनाउने अनि मलाई नचिनाउनेलाई पनि विशेष सम्झना भन्दै बिदा हुन्छु, बाई बाई भन्नुभएको छ। भने अर्को सन्देश रहेको छ विपना राईको, मिस यु अल भन्नुभएको छ। भने बिनु विनिता शशाङ्कले नमस्कार भन्नुभएको छ। त्यस्तै गरेर अर्को सन्देश आकाश राईको, सुन्दैछु धरानबाट, मिठो सम्झना सबैमा भन्नुभएको छ। भने राई अनिताले लेख्नुहुन्छ, मिस यु अल मी राई अनिता धरानबाट भन्नुभएको होला, डिआरएन लेख्नुभएको छ। कुमारी ओङहाङ लावतीले, नमस्ते सी सुन्दैछु पाँच तरबाट, कुमारी ओङहाङ सम्झना सबैमा भन्नुभएको छ। भने अभागी सृजनाले, हेलो दर्शन नमस्ते, म सृजना विश्वकर्मा, घर धनकुटा भई हाल कुवेत, सयपत्री मिडिया ग्रुप प्रभास, यसै गरी साथीहरू सम्झनु पर्दा कमला भने
सन्देश गुरुङ निर्दोष लगायत लगायत सम्पूर्णलाई सम्झनु भएको छ भने अर्को सन्देश छ पुष्पा राईको मे पुष्पा राई धनकुटाबाट साथीहरूलाई सम्झनु पर्दा बिरु नेपाली लाल सुरविष्ट सूर्यदीप शाही किशोर सन्त थापा लगायत सम्पूर्णलाई सम्झना राख्नुभएको छ पुष्पा राईले भने अर्को सन्देश छ युक्तप्रसाद श्रेष्ठको युक्तप्रसाद श्रेष्ठले लेख्नुहुन्छ नमस्कार सिस्टर म कोहलपुर बाँकी बाट युक्तप्रसाद श्रेष्ठ कार्यक्रम सुनिराखेको छु बहिनी पूर्वेली खुशी ममता पोयालाई जन्मदिनको लाखौँ लाख शुभकामना बहिनी हिमा राई काली कमला बनेम कमला मुखिया मुना मुखिया सृजना मुखिया सिम्पल सरिना लगायत लगायत धेरै साथीहरूलाई सम्झनु भएको छ धेरै धेरै धन्यवाद छ युक्तप्रसादजीलाई त्यस्तै गरेर धर्मराजजीले लेख्नुहुन्छ धेरै धेरै धन्यवाद अम्बिका सिस्टर मेरो रोजाईको गीत बजाउनु भएकोमा धेरै धेरै धन्यवाद छ हाम्रो प्राविधिक मित्रलाई प्राविधिक मित्रले गीत बजाउनु भएको हो त्यसै गरेर रत्नबहादुर थापाको पनि सन्देश रहेको छ रत्नबहादुरजीले लेख्नुहुन्छ नमस्ते नमस्कार हजुर भन्नुभएको छ नमस्कार हजुर म पनि सुन्दैछु है मोरङको रतुवा माईबाट शुभकामना सन्देश राख्नुपर्दा साथीहरू गगन तेरथुमी मनको साथी जीवन कार्की मिडिया प्रेमी निर्मला बनेम काली कमला बनेम त्यस्तै गरेर पूर्वेली आकाश राई बसन्त श्रेष्ठ सरस्वती पोखरेल लगायत लगायत सम्पूर्णलाई सम्झनु भएको छ मोरङबाट रत्नबहादुर थापाजीले रत्नबहादुर थापाजीलाई पनि धेरै धेरै धन्यवाद छ सन्देशको लागि आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिन लागिसकेको छ आजको लागि भने जति पनि साथीहरूले सन्देश लेखी पठाउनु भयो फोन गर्नुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ फोन गर्नुहुनेलाई पनि सन्देश लेखी पठाउनुहुनेलाई पनि तपाईँहरू उत्तिकै मात्रामा हाम्रो लागि महत्त्वपूर्ण रहनुभएको छ हामीलाई यसरी माया गर्नुहोला हामीलाई दिनहुँ सुन्नुहोला त्यसैले हामीले नियमित रूपमा कार्यक्रम ल्याउने गर्दछौँ आजको लागि भने कार्यक्रमको अन्तिमतिर आइपुगेका छौँ यति बेलासम्म हामीलाई सुनेर साथ दिनु श्रोता आफन्तलाई धेरै धेरै धन्यवाद तपाईँहरूसम्म यो आवाज पुर्याउन सहयोग गर्नुहुने अरुणजीलाई विशेष आभार प्रकट गर्दै अर्को श्रृङ्खलामा भेटुने बाजाका साथ आजको श्रृङ्खला भने अबको मिठो आवाज तपाईँहरूलाई राख्दै अम्बिका लम्साल बिदा हुन्छु नमस्कार

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
5: मेरो तोलाकान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले साय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
6: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
9: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
10: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ
11: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर
9: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
13: नेपाल सरकार विज्ञापन बोर्ड
9: गैंडाकुट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 ले निर्दिष्ट गरे बमोजिम गैंडाकुट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकुट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।

0: सामुदायिक रेडियो विजय एफएम 101.9 छ। इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गाह मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु। गैडाकोटमा भोलि भजन कीर्तन सम्बन्धी वृहत छलफल हुँदै हरिहर टोल विकास संस्थाले गर्यो एसी उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान। नारायणगढ बुटोल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको भौतिक प्रगति 91%। नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिस। र एसियन गेम्सको छनौट खेलमा इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश। रोड टु युएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जित।
1: सूचना एस गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 7 अधिवेशनको लागि क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट यही जेठ 30 गते शनिबार जनक मावि आदर्श ब्लक परिसर गैडाकोट 5 हुने हुँदा र संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्यक्रम यही जेठ 15 गते बिहान 11 बजे भएको हुँदा सम्पूर्ण उपभोक्ता जीवहरूलाई पत्रचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। 7 अधिवेशनको लागि साधारण सभा प्रतिनिधि छनौट कार्यक्रम क्लस्टर नम्बर 1 खानेपानी कार्यालय गैडाकोट 4, क्लस्टर नम्बर 2 गणेश पञ्चायन मन्दिर गैडाकोट 4, क्लस्टर नम्बर 3 लक्ष्मीनारायण मन्दिर गैडाकोट 1, क्लस्टर नम्बर 4 हरे राम हरे कृष्ण मन्दिर गैडाकोट 2, क्लस्टर नम्बर 5 महेन्द्र स्मारक स्कुल गैडाकोट 2, क्लस्टर नम्बर 6 एसपिएम कलेज गैडाकोट 2, क्लस्टर नम्बर 7 गणेश मन्दिर गैडाकोट 5, क्लस्टर नम्बर 8 त्रिनेत्र पम्प समीप गैडाकोट 8। गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोट नगरपालिका नवलपुर।
0: खबरमा अब खबर विस्तारमा। गैडाकोट नगरपालिकाले नगर क्षेत्रभित्र बनेका भवन तथा संरचनाहरूको नियमित एवं अभिलेखीकरण गर्ने कार्यमा नयाँ र कडा नीति अख्तियार गरिएको छ। हिजो बुधबारदेखि लागू हुने गरी भवन अभिलेखीकरणका लागि नयाँ निवेदन दर्ता प्रक्रिया पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि 2082 बमोजिम कार्य गर्दै आएकोमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत जेठ 4 पत्रका कारण केही दिन यो कार्य रोकिएको थियो। नयाँ निर्णय अनुसार हालसम्म घर नक्सा अभिलेखीकरण प्रयोजनका लागि संकलन वा दर्ता भइसकेका निवेदनहरूको हकमा आगामी 2083 असार मसान्तभित्र नियमित अभिलेखीकरण गरिनेछ। नगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर विजयराज न्यौपानेले एक सार्वजनिक सूचना जारी गर्दै निर्धारित समय सीमाभित्र प्रक्रिया पूरा नगर्ने फाइल वा नक्साको हकमा कार्यालय जवाफदेही नहुने स्पष्ट समेत पार्नुभएको छ। गैडाकोटमा एसी उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। हरिहर टोल विकास संस्था गैडाकोट 7 शीतल नगरको आयोजनामा बिहिबार टोलभित्रका एसी उत्तीर्ण 4 विद्यार्थीलाई सम्मान गरिएको हो। हरिहर मन्दिर परिसरमा आयोजित कार्यक्रममा गैडाकोट 7 वडाध्यक्ष होमनाथ सापकोटाले उच्च शिक्षाको यात्रामा सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान गर्नु सराहनीय कार्य भएको बताउनुभयो। उहाँले उच्च शिक्षाका लागि ओडाले आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै विद्यार्थीलाई अनुशासित भई अध्ययनमा लाग्न तथा उच्च शिक्षा हासिल गरी देशमै उद्यमशील बन्न आग्रह गर्नुभयो। संस्थाका अध्यक्ष मीन प्रसाद सापकोटाले विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गर्दै अध्ययनमा निरन्तर मेहनत गर्न सुझाव दिनुभयो। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रेम प्रसाद सापकोटा, पूर्व अध्यक्ष सरस्वती घिमिरे, समाजसेवी तथा शिक्षाविद गुरुप्रसाद कर्णेल र दीपनारायण सापकोटा, पिपलटार टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद चापागाई, शक्ति टोल विकास संस्थाका अध्यक्ष बर्णबहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा एसी उत्तीर्ण विद्यार्थीहरूले अनुभव साटासाट समेत गरेका थिए। संस्थाका उपाध्यक्ष लोकेन्द्र विकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण सचिव बुद्धि प्रसाद भूषालले गर्नुभएको थियो। गैराकोट युवा भजनको आयोजनामा भोलि जेठ 15 गते वृहत छलफल कार्यक्रम हुने भएको छ। संस्थाले आयोजना गर्न लागेको भजन कीर्तन कार्यक्रमलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले छलफल बोलाइएको हो। गैराकोट नगरपालिका वडा नम्बर 5 शिव आयल नजिकै रहेको जनक नमुना माध्यमिक विद्यालयमा हुने उक्त कार्यक्रम भोलि शुक्रबार दिउँसो 2 बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। छलफल कार्यक्रममा भजन कीर्तन र सांस्कृतिक जगेर्नामा चासो राख्ने विषयमा केन्द्रित रहने आयोजकले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका 16 शरणपुर स्थित जायोडिन बायोटिक उद्योगले क्यान्सरको औषधि निर्माणमा प्रयोग हुने कच्चा पदार्थको उत्पादन सुरु गरेको छ। नेपाली जडीबुटी परिशोधन गरेर उत्पादन गरिएको उक्त कच्चा पदार्थ भारत निर्यात समेत हुन थालेको उद्योगले जनाएको छ। अत्याधुनिक प्रविधि र उपकरणको प्रयोग मार्फत क्यान्सर उपचारमा उपयोगी कच्चा पदार्थ उत्पादन भइरहेको उद्योगका अध्यक्ष जी नारायण बहादुर छेत्रीले बताउनुभयो। हाल उद्योगले 2 प्रकारका कच्चा पदार्थ उत्पादन गरिसकेको छ भने आगामी दिनमा 10 देखि 12 प्रकारका उत्पादन गर्ने लक्ष्य राखिएको जनाएको छ। नारायणगढ़ बुटोल सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको भौतिक प्रगति 91.34% पुगेको छ। आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हालसम्म पूर्वी खण्डमा 91.34% भौतिक प्रगति हासिल भएको हो। आयोजनाको 4th पटक थप गरेको म्याद सकिन लाग्दा निर्माणको कार्यमा समेत प्रगति देखिएको छ। 4th पटक थप गरेको म्याद आगामी साउन 7 गते समाप्त हुँदैछ। पूर्वी खण्डको 65 किलोमिटर सडकमा अहिले सम्पूर्ण भागमा कालोपत्र तथा ढलान सडक मार्फत सहज यात्रा गर्न सकिने अवस्था बनेको सूचना अधिकारी खनालले बताउनुभयो। विशेष गरी दाउन्ने क्षेत्रमा पनि ढलान सडकबाट सहरी सञ्चालन भएकाले वर्षा हुँदा पनि सहरी जामको समस्या हटेको जनाएको छ। चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालीले निर्माण गरिरहेको नारायणगढ बुटोल सडक आयोजनाको कुल लम्बाई 113 किलोमिटर रहेको छ। त्यसमध्ये पूर्वी खण्ड अन्तर्गत 65 किलोमिटर सडक पर्दछ। पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको मिलन बिन्दु पृथ्वी चोकमा बिहिबार बिहानदेखि अतिक्रमित संरचना हटाउन थालिएको छ। पृथ्वी चोकबाट नयाँ बजारतर्फ जाने हङकङ बजार अगाडि विभिन्न सङ्घ संस्थाका भवन भत्काउने काम सुरु गरिएको हो। विभिन्न सरकारी संस्थानका जग्गामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, निकट मजदुर सङ्गठनहरूले भवन निर्माण गरी कार्यालय सञ्चालन गर्नुका साथै भाडामा समेत लगाउँदै आएको पाएको छ। सोही क्षेत्रमा सहारा क्लब, हिमाली सांस्कृतिक परिवार र सामुदायिक प्रहरी सेवाका बहुतले भवन समेत रहेका थिए। बिहिबार बिहान 11 बजेबाट 2 डोजर परिचालन गरी ती संरचना फत्काउन थालिएको हो। महानगर प्रमुख धनराज आचार्यले उक्त क्षेत्रमा सडक फराकिलो बनाइने बताउनु भएको छ। सहकारीमा भएको व्यथिति जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिस गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एकभन्दा धेरै शाखा सञ्चालनमा रहेका सहकारीलाई हिसाब रापसाप गरी शाखा बन्द गर्न लगाउन सिफारिस गरेको हो। प्रतिवेदनले अहिलेको व्यथिति व्यवस्थापन भएपछि सम्भाव्यता अध्ययन गरेर प्राधिकरणको सिफारिसमा पालिकालाई दर्ता गर्ने अधिकार सुम्पनि व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ। स्वावलम्बन र पारस्परिक सहयोगको भावनामा सञ्चालन हुने यस व्यवसायको कार्यक्षेत्र संस्था दर्ताका बखत बढीमा एउटा पालिकामा मात्र हुनुपर्ने उल्लेख छ। नियामक निकायका पदाधिकारी तथा अभियानकर्मीले नै सहकारी सिद्धान्त र व्यवसायको दुरुपयोगमा सहयोग पुर्याएकाले नेपालभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिएको प्रतिवेदनमा उल्लेख छ। सहकारी ऐन 2074को भावना विपरीत संस्था दर्ता गरेकामा जिम्मेवार अधिकृत तथा पालिका कर्मचारीबारे अनुसन्धान गरी कारवाही गर्न पनि आयोगले सिफारिस गरिएको छ। सांसदलाई विशेष अधिकार दिने गरी प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा प्रस्तावित प्रावधान हटाउन विपक्षी दलहरूले माग गरेका छन्। काङ्ग्रेस एमाले नेपाली कम्युनिष्ट पार्टी राप्रपा श्रम संस्कृति पार्टीका सांसदहरूले छुट्टा छुट्टै रूपमा प्रतिनिधि सभा नियमावली उप संशोधन राख्दै यस्तो माग गरेका हुन्। नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले सांसदलाई विशेष अधिकार दिने गरी यसपटक थप गरेका व्यवस्था हटाउन प्रस्ताव गरिएको बताउनुभयो। सांसदहरूलाई अन्य नागरिक सरहका लागि आकर्षित हुने कानून नलाग्ने खालको प्रतिनिधि सभा नियमावली बनाउने तयारी भएपछि विपक्षीले सुरुदेखि नै विरोध गर्दै आएका छन्। नेपाली काङ्ग्रेसले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई गैर जिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ। बिहिबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले हालसम्मको अभ्यास अनुसार गणतन्त्र दिवस प्रधानमन्त्रीको सम्बोधन नियमित हुने परम्परा रहेकाले यसपटकको अनुपस्थितिले प्रश्न उठाएको बताउनुभयो। साथै थापाले कानुनी प्रक्रिया र अनुसन्धानको विषयमा टिप्पणी गर्दै सबैलाई कानुनको दायरामा ल्याउनु पर्ने काङ्ग्रेसको धारणा रहेको बताउनुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
3: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
5: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 मोबाइल 98612 20437।
6: कक्षा 11 भर्ना खुल्यो, शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौँ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व, फोन 0785022, मोबाइल 98550-63597।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक

0: बाटो विकास चोक बाट 100 मिटर अगाडि मोबाइल 98401-83565 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
1: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गैराकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा 4 दिने सूचना प्रविधि एवं कृत्रिम बौद्धिकता एआई सम्बन्धी कार्यशाला बिहिबारबाट जनक नमुना माध्यमिक विद्यालयको सहभाग गैराकोटमा सुरु भएको छ। कार्यक्रमको समुद्घाटन गर्दै गैराकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले गैराकोट नगरपालिकाले आयोजना गरेको कृत्रिम बौद्धिकता एआई सम्बन्धी तालिम सिकेर आफ्नो कक्षा कोठासम्म पुर्याएर विद्यार्थीहरूमा ज्ञान प्रदान गर्नुहुन सम्पूर्ण सहभागी शिक्षकहरूलाई अनुरोध गर्नुभएको छ। कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खेमप्रसाद आचार्यले हाम्रा विद्यालयहरूमा शिक्षण सिकाइ क्रियाकलापलाई विद्यार्थीहरूले बुझ्ने बनाउनु जरुरी छ, तसर्थ कृत्रिम बौद्धिकताको प्रयोग गरेर सिकाइलाई प्रभावकारी बनाउने सिपको विकास गर्नुका साथै आफ्नो पेसागत दक्षता विकासमा पनि तालिमले सहयोग पुर्याउने कुरा व्यक्त गर्नुभयो। कार्यक्रममा अपेक्षा मन्तव्य राख्दै तालिममा सहभागी शिक्षक गणित विषय संयोजक टक नारायण राणाले शिक्षण सिकाइ र शैक्षिक सामग्री निर्माणका लागि एआईको प्रयोग सम्बन्धी दक्षता हासिल गर्ने अपेक्षा रहेको कुरा बताउनु भयो। कार्यक्रममा शिक्षा तालिम केन्द्र गण्डकी प्रदेश तनहुँका आइटी तालिम प्रशिक्षक श्री कृष्ण आचार्यले प्रशिक्षण दिनुहुनेछ। सो तालिममा गैराकोट नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका 40 जना सूचना प्रविधि सम्बन्धी शिक्षकहरूको सहभागिता रहेको छ। कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रविधिक निहाल गौतम लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक र सहायक प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रमको सहजीकरण नारायणी माध्यमिक विद्यालयका शिक्षक जगन्नाथ उपाध्यायले गर्नुभएको थियो। श्रम संस्कृति पार्टीले 2084 हुने स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा धनबहादुर राईलाई उठाउने घोषणा गरेको छ। बिहिबार श्रम संस्कृतिले राईलाई मेयरमा अघि सार्ने घोषणा गरेको हो। राई धरान उपमहानगरपालिका 4 का पूर्व वडाध्यक्ष समेत रहनुभएको छ। यस्तै श्रम संस्कृति पार्टीले भर्खरै पार्टी प्रवेश गरेका सुदन किरातीलाई कोशी प्रदेशको प्रस्तावित मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने तयारी गरिएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले आफू मतहतका सबै सदस्यलाई यात्रुको 40 किलोसम्मको लगेजमा ट्याग अनिवार्य गर्न परिपत्र गरेको छ। यसअघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासंघ बीच भएको सम्झौता कार्यान्वयनका लागि यस्तो परिपत्र गरेको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार अब 40 किलोसम्मका सामान सुटकेस ब्याग लगेजमा टोकन अनिवार्य गर्नुपर्नेछ। यो छोटो तथा लामो दूरीका सवारी साधनमा अनिवार्य गर्न महासंघको भनाइ छ। टोकनमा बुकिङ गर्ने कर्मचारी चालक र कम्पनीको नाम उल्लेख गर्नुपर्ने समेत परिपत्रमा उल्लेख गरिएको छ। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारवाही गरेपछि बिहिबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आएको छ। मध्यपूर्व युद्ध विराम कमजोर बन्दै गएको सङ्केतसँगै बजारमा पुनः तनाव देखिएको हो। बुधबार सम्भावित शान्ति सम्झौताप्रति आशा बढेपछि तेलको मूल्य घटेको थियो, तर नयाँ घटनाक्रमपछि उक्त गिरावट धेरै हदसम्म मेटिएको छ। अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले इरानका 4 ड्रोन खसाल्नुका साथै दक्षिणी सहर बन्दर अम्बास स्थित एक नियन्त्रण केन्द्रमा आक्रमण समेत गरिएको छ। नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा विजय हुनुभएको छ। ढाँट फिलिपिन्सका किम्बर्ट अलिन्टो जोनलाई हराउँदै विजेता बन्नुभएको हो। विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसीको छनौट प्रतियोगितामा उहाँले सोचो जित निकाल्नु भएको हो। ढाँट युएफसीमा विजय हुने पहिलो नेपाली फाइटर बन्नुभएको छ। मलेसियामा जारी एसियन गेम्स छनौटमा लगातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ। महिला क्रिकेटको दोस्रो खेलमा नेपालले इन्डोनेसियालाई 4 विकेटले हराएको हो। जितका लागि इन्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमा

लगाएर पूरा गरेको हो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई 19 रनले पराजित गरिएको थियो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु। गैडाकोटमा भोलि भजन कीर्तन सम्बन्धी वृहत छलफल हुँदै हरियर टोल विकास संस्थाले गर्यो एसी उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान। नारायणगढ बुटोल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको भौतिक प्रगति 91%। नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिस। र एसियन गेम्सको छनौट खेलमा इन्डोनेसियालाई हराउँदै नेपाल सेमी फाइनलमा प्रवेश। रोड टु युएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जित। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: जन्ममिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
4: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: पुनः आज आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26 445 र 9840 27 445।
5: अब सुन्नुहोस् पुरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
5: मद्यपान र धुम्रपान सेवन नगरौँ।
6: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9612204437।
8: अहिले साँझको 7 बज्यो।

0: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
5: जापानिज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
7: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, आलै पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: जय हनुमान, ज्ञान गुण सागर।
13: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
6: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
13: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
14: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
15: सर, एउटा प्रश्न सोधौँ है।
16: सोधन
15: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
16: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
15: हस्, धन्यवाद सर।
13: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
17: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: Cruiser FM 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: सुन्तली दिदी वन त आगोले सखापे पार्न आँट्यो के गर्ने होला भने
7: जे सुकै होस् हामीलाई मात्र के को चिन्ता भन्या हाम्रो घरमा लागे होइन के अरे
6: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रा गाई बस्तुले खाने घाँस पात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि यो कुरो बुझ्नुहोस् न
7: ए हो त नि है सही कुरा गर्यौ तिमीले मैले त यतातिर सोच्दै नसोचे कि
6: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको ए सुन्तली दिदी कुरै नसुनी किन उठ्या
7: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि हिँड तिमी पनि
8: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
9: हेलो हाय ओ साथी तिमी कता हिडेको
10: हाय म आज गैंडाकोट ड्रेस भनेको
9: किन के पाइन्छ र त्यहाँ
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
11: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा
0: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 98456-45090 र 98550-50360
12: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
13: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
12: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
13: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खान पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
14: ए ल ल जाऊ जाऊ जाऊ सबैजना
15: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
13: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
15: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
16: जय माता मौला काली।
17: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
18: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
17: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
18: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
17: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
18: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
19: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
20: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
21: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नयाँ नियमावली संशोधनको प्रस्ताव, सभामुखको निर्णय अन्तिम बनाउने प्रस्तावप्रति कानुनविदको चिन्ता, संसदलाई कानुनभन्दा माथि राख्न खोजिएको विपक्षी दलको आरोप।
1: हिजो हजुरको पिलेर अगाडि गएको भन्दा पनि सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो, डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन।
0: आइतबार विधा निर्णय फिर्ता नभए अदालत जाने मेयर्स फोरमको चेतावनी, स्वास्थ्य क्षेत्रमा थपिए 977 नयाँ दरबन्दी, लोकसेवा खुल्ने तयारी, यात्रु र चालकलाई चेतना वृद्धि गर्ने काम तीव्र।
2: उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने।
0: पोखरामा अतिक्रमित जग्गा टहरा हटाउने क्रम तीव्र, नेपाली चिउराको विदेशमा माग बढ्दो, टाइचिन धानको उत्पादन र अभाव।
3: यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने नै कठिनाइ भइरहेको अवस्था चाहिँ अहिले छ।
0: लेबनानमा इजरायलको हमला जारी, 11 जनाको मृत्यु, काबा भलिबलमा भारतलाई हराउँदै काजाकिस्तान फाइनलमा, नेपाल इरानसँग भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालका सामुदायिक वन र सामुदायिक रेडियोले विश्वमै अनुकरणीय काम गरेको भनेर उदाहरणको रूपमा चिनिन्छ। सामुदायिक वनले वन संरक्षण, स्थानीय आमदानी वृद्धि तथा ग्रामीण समुदायको सशक्तिकरणमा योगदान गरेको छ भने सामुदायिक रेडियोले सूचनाको पहुँच, स्थानीय भाषा संस्कृतिको संरक्षण र नागरिकको आवाजलाई सशक्त बनाउने काम गरेको छ। अहिले यस्ता सामुदायिक संस्थाहरू कमजोर बन्दै गएका छन्। यस्ता संस्थाको स्वतन्त्रता, अधिकार र दिगोपनलाई राज्यले सहयोग गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ। चालू आर्थिक वर्षको पहिलो 10 महिना साउनदेखि वैशाखसम्म नेपालले 9,52,40,000 रुपियाँ बराबरको नौ अवधिमा भने 7,05,84,000 रुपियाँ बराबरको 8,88,012 किलो चिउरा निर्यात भएको थियो। तथ्याङ्कका अनुसार यस वर्ष चिउराको निर्यात मूल्यमा करिब 35% वृद्धि भएको छ। यस्तै परिणामतर्फ पनि करिब 10.3% वृद्धि भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चिउराको माग बढ्दै गएको सङ्केत गरेको छ। नेपालबाट विशेष गरी भारत, चीन, बेलायत, क्यानाडा र अस्ट्रेलियामा चिउरा निर्यात भइरहेको छ। विदेशमा रहेका नेपाली समुदायसँग विदेशी उपभोक्ता माझ पनि नेपाली चिउरा लोकप्रिय बन्दै गएको व्यवसायीहरू बताउँछन्। सिआइएनसँग कुरा गर्दै चिउरा उत्पादक वीरेन्द्रजीतले भन्नुभयो,
3: चिउरा भनेको एकदम हाम्रो यो लोकालिटीमा एकदम राम्रो प्रख्यात छन्, किनकि यो हाम्रो संस्कृतिसँग जोडेको छ, संस्कारसँग जोडेको छ, अनि त्यसले गर्दा लोकप्रिय छन्, प्रख्यात छन्। त हाम्रो यो बजारको कुरा गर्नु पर्दाखेरि हाम्रो काठमाडौँ उपत्यकामा त यसको माग छ नै छ। त्यसको साथसाथै हाम्रो विदेशमा चाहिँ हाम्रो जुन नेपालीहरू जुन जानुहुन्छ नि धेरै, अस्ट्रेलियामा, अमेरिकामा, लन्डनमा, क्यानाडामा चाहिँ धेरै मागहरू छन्। जस्तै तपाईँको जापानमा भयो होइन, त्यहाँ चाहिँ धेरै मागहरू छन्। त्यसै कारण अहिले हाम्रो चाहिँ एकदम समस्या भनेको टाचिन धानको डिमान्ड छ, तर त्यसको कच्चा पदार्थ नभएको कारणले गर्दा जुन नेपाल सरकारले जुन यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने नै कठिनाइ भइरहेको अवस्था चाहिँ अहिले छ।
5: भन्सार विभागका अनुसार पछिल्ला वर्षहरूमा वार्षिक रूपमा 10-14 करोडसम्म चिउरा निर्यात भइरहेको छ। आर्थिक वर्ष 2079-80 10 महिनामै करिब 14 करोड रुपियाँ बराबरको चिउरा निर्यात भएको तथ्याङ्क हालसम्म सबैभन्दा बढी हो। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसायी र ट्राफिक प्रहरीले सबै चालकहरूलाई आग्रह गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त सूचना जारी गर्दै सुरक्षित यात्रा गर्न सचेत गराएका हुन्। यात्रा अघि सड़क र मौसमको अवस्था बुझ्न सवारी साधन राम्रो अवस्थामा राख्न तथा आवश्यक परे प्रहरीसँग समन्वय गर्न आग्रह गरेका छन्। त्यसै गरी क्षमताभन्दा बढी यात्रु वा सामान नबोक्न सुरक्षित स्थानमा मात्र पार्किङ र विश्राम गर्न तथा यात्रु र सामानको विवरण सही राख्न समेत निर्देशन दिएको छ। सूचनामा विपदको समयमा मोबाइल तथा सञ्चारका साधन सक्रिय राख्न, परिचय खुल्ने कागजपत्र साथमा लिन पनि आग्रह गरेको छ। मनसुनका कारण सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रामा पानी र सुक्खा खाना साथमा राख्न पनि सुझाव दिएको सिआइएनसँग कुरा गर्दै काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेश राज सुविदेले बताउनुभयो।
2: यात्रा गर्नु पूर्व नागरिकहरूलाई चाहिँ सहजीकरण गर्ने उद्देश्यले हेल्पडेस्क पनि स्थापना गरेका छौँ र त्यो हेल्पडेस्क चाहिँ बस पार्कमा, त्यस्तै गरी नागढुङ्गामा, यतापट्टि सागामा र फर्किङमा चार ठाउँमा हामीले पहिलो चरणमा स्थापना गरेका छौँ र त्यो हेल्पडेस्क मार्फत चाहिँ हामीले नागरिकहरू विशेष गरी यात्रुहरूलाई चाहिँ सूचित गराउने, मौसमको बारेमा सूचित गराउने, उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने, त्यस्तै गरी अब यात्राको क्रममा चाहिँ कुनै पनि किसिमको चाहिँ अप्रिय घटनाहरू हुन आँट्यो, त्यस्तो किसिमको चाहिँ सङ्केतहरू पाइयो भने तुरन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने या चाहिँ सुरक्षित ठाउँमा चाहिँ सवारी साधनलाई चाहिँ होल्ड गरेर प्रहरीलाई जानकारी गराउने भन्ने हिसाबले चाहिँ हामीले सबैतिर चाहिँ एउटा सचेतना अभिवृद्धि गर्ने, सूचना सम्प्रेषण गर्ने र यात्रु र नागरिकहरूलाई चाहिँ सचेत गराउने किसिमले काम गरिराखेका छौँ।
5: साथै बिरामी, अशक्त र वृद्ध व्यक्तिले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ। प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा सांसदलाई विशेषाधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। काङ्ग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले उक्त प्रावधान हटाउन सम्बोधन प्रस्ताव दर्ता गरेका छन्। नयाँ नियमावली मार्फत सांसदहरूलाई सामान्य नागरिकभन्दा माथि राख्ने र कानुनी कार्यवाहीबाट जोगाउने प्रयास भइएको भन्दै सांसदहरूले हटाउनु पर्ने माग गरेका हुन्। प्रतिनिधि सभा नियमावली मस्यौदाको नियम 259 प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुने भनिएको छ। यसै गरी यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारको रूपमा रहने व्यवस्था पनि थपिएको छ। यसले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण वा अन्य फौजदारी मुद्दा लागेका सांसदहरूलाई समेत निलम्बन नगर्ने बाटो खोल्न सक्ने भन्दै संशोधन प्रस्ताव गरेको सिआइएनसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताउनुभयो।
6: प्रस्तावित नियमावलीको 259 विशेषाधिकार भनेर प्रतिनिधि सभाका सदस्यहरूलाई के अरे अन्य कानुनमा जेसुकै कुरा लेखे पनि अब संसद अवधिमा निलम्बन हुने भन्ने आशयको जुन चाहिँ अब सङ्घीय कानुन सरह भन्ने गरी प्रावधान ल्याइएको छ त्यो संविधान भन्दा पनि विपरीत छ। नियमावलीले चाहिँ ऐनको आकार ग्रहण पनि गर्दैन, ऐनको कारणले मान्यता पनि प्राप्त गर्दैन, त्यो त्यसमा हाम्रो दलको विमति नै रहेको छ। हाम्रो विमति हुँदाहुँदै त्यो आएको हो र अहिले पनि हामीले त्यो प्रावधान हटाउनु पर्छ भनेर सरकारपछि प्रतिपक्ष सबैसँग संवाद गरिराखेका।
5: नेपाली काङ्ग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ। आज संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्दिन भन्नु कति जायज हुने भन्दै प्रश्न गर्नुभयो। उहाँले प्रधानमन्त्रीले सदनमा र सरकारको सार्वजनिक कार्यक्रममा नबोल्नुको कारण खुलाउनु पर्ने माग समेत गर्नुभयो। प्रधानमन्त्रीले प्रतिपक्षीय दललाई जवाफ नदिए पनि जनताका सवाललाई भने सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो।
1: जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमा लिन्छु, किनभने हिजोको अभ्यास यो भएको छैन। अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै, के भने म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो। उहाँहरूसँग झन्डै द्वितीय बहुमत छ जुन जनताले मान्य गरेर दिनुभएको छ, उहाँहरूले त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने। हिजो हजुरको पिलेर अगाडि गएको भन्दा पनि सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन।
5: उपत्यका मेयर्स फोरमले सरकारले आइतबारको शैक्षिक संस्था विदा सम्बन्धी निर्णय फिर्ता नलिए कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ। स्थानीय तहको अधिकार कुण्ठित गर्ने गरी भएको निर्णय भएको भन्दै यसका विरुद्धमा फोरमले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको हो। आज फोरमको ललितपुरमा बसेको बैठकपछि मेयर्स फोरम्सका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनु भएको छ। उहाँले सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्थामा देखिएको भन्दै निर्णय फिर्ताको माग गर्नुभयो।
7: विद्यालयहरू आइतबार बन्द गर्दै गर्दा यो चाहिँ शिक्षा ऐनमा 220 दिन विद्यालय खोल्नुपर्छ भन्ने चाहिँ त्यो व्यवस्थापन भएको र सोही बमोजिम सबै विद्यालयहरूले चाहिँ आफ्नो आफ्नो क्यालेन्डर बनाइसकेको र अप्रत्याशित रूपमा नेपाल सरकारको तर्फबाट चाहिँ आइतबार पनि बिदा गर्ने भन्दाखेरि यसको चाहिँ पाठ्य पुस्तक अध्ययन अध्यापनको निमित्त लगभग 190 दिन पनि नहुने भएको हुनाले नेपाल सरकारलाई चाहिँ यसको यसमा चाहिँ पुनर्विचार गर्नको लागि अनुरोध गर्ने।
5: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरेको छ। हिजो दक्षिणी लेबनानका स्थानीयलाई इजरायली सीमाबाट करिब 40 किलोमिटर टाढा पर्ने जहरानी नदीको उत्तरतर्फ जान आग्रह गरेको थियो। पछिल्लो आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। भारतलाई हराउँदै काजाकिस्तान काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशाला कबडलमा आज भएको पहिलो सेमी फाइनलमा काजाकिस्तानले भारतलाई 3-0 सोझो सेटमा हराएको हो। भारत समूह ए को विजेता बन्दै र काजाकिस्तान समूह बी को उपविजेता बन्दै सेमी फाइनलमा पुगेका थिए। दोस्रो सेमी फाइनलमा अहिले नेपाल र इरान खेलिरहेका छन्।
0: सन्तोषी रावल क्रसरको दोहनले खेतमा कुलो सुक्दै संकटमा सिन्धुपाल्चोकको खेतीपाती।
8: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त यो पानी नै पाउँदैन। क्रसर जेनेरेटर बन्द गएपछि बन्द हुन्छ।
9: पहिला यही कुलोको चाहिँ मुहान पनि थियो, अहिले मुहानै छैन।
0: नियमनमा प्रशासन मौन रिपोर्टसँगै दलित समुदायको अधिकार कार्यान्वयनका लागि सांसदको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: रामी यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
12: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
13: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कास्कीको पोखरा महानगरपालिका नौस्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना महानगरले हटाएको छ। अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान अन्तर्गत महानगरले त्यस्ता टहरा तथा संरचना हटाएको हो। शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटामा जेठ 10 गतेदेखि जारी 18 संस्करणको शहीद भीमनारायण गोल्ड कपको फाइनल मा प्रवेश गरेको छ। धनकुटा सदरमुकाम स्थित तल्लो टुणी खेलमा आज सम्पन्न पहिलो सेमिफाइनलमा सिराहाको सलेस फुटबल क्लबलाई 1-0 गोल अन्तरले हराउँदै आयोजक टिमले उपाधि नजिक आफूलाई पुर्याएको हो। रेडियो धनकुटाले खबर पठाएको छ। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपासमा सञ्चालन रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसानहरू वर्षौंदेखि सिंचाईको समस्या झेल्दै आएका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गा गिटी र बालुवा निकाल्दा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलाहरू बिग्रिएका छन्।
16: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाभित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमटार, भोरसिपा, न्यौपालीटार, बिस्तेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाटी, फटकशिला, फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार:
9: पहिला यही कुरोको चाहिँ मुहान पनि थियो, अहिले मुहानै छैन।
16: फाँटको मध्यभागसम्म पुग्ने धुलो, बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार:
8: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त यो पानी नै पाउँदैन। कसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
17: समयभित्र पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि। हामीले
16: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ।
18: अब हामी अनुगमन गरौँ, अब एक दुईवटा मापदण्ड मिलाए पनि छैनन्, 6 सुझाव दिएका छौँ, कोहीले 4 उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ:
16: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा:
19: पालिकाहरूमा भएका क्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमै पठाइसकेको अवस्था छ। स्थानीय तहले नै त्यो चाहिँ मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विपरीतमा ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीत कारण विपरीत मापदण्ड विपरीत गरेर पनि त्यसलाई रोक्ने लगायतको काम चाहिँ

0: नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दलित समुदायका आवाज नीति बजेटसम्म पुर्याउन सांसदको भूमिका,
1: जातीय छुवाछुत विरुद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानुन बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौँ।
0: समावेशी बजेट र सांसदको परीक्षा सम्वाद श्रृङ्खला हेलो सांसद बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ सम्वाद श्रृङ्खला हेलो सांसद।
4: नमस्कार, संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीसँग कुराकानीका लागि बझाङका सांसद गणेश विश्वकर्मा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत मानिछु।
5: धन्यवाद।
4: संसद बैठक पनि अगाडि चलिरहेको छ, कानुन निर्माण प्रक्रिया पनि अगाडि तीव्र गतिमा जस्तो देखिरहेको छ, के छ, केमा व्यस्त हुनुहुन्छ हिजो आज सांसदको रूपमा?
5: होइन, अहिले चाहिँ अब विशेष गरिकन कानुन भन्दा बढी चाहिँ नै अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौँ। अब भोलि बजेट नै आउँछ, होइन, त्यो बजेटका सन्दर्भमा अब त्यसको नीति तथा कार्यक्रम, त्यसपछि बजेटका सिद्धान्त र प्राथमिकताहरू र आर्थिक सर्वेक्षणका सन्दर्भमा चाहिँ नि अब विभिन्न विद्वानहरूसँग, विज्ञहरूसँग र स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने, बहस गर्ने काममा व्यस्त छौँ। र
4: अहिले यो बजेट ल्याउनको लागि एउटा सांसदको रूपमा तपाईँले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ?
5: दलित समुदायका तर्फबाट चाहिँ नि समानुपातिक प्रतिनिधित्व गरेर जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा जाने गरे आउँदो नीति कार्यक्रम र बजेटमा हुनुपर्छ, केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न माध्यमद्वारा जाने मैले कुरा उठाइराखेका छु। होइन, अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो त्यो चाहिँ अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नि बाचापत्रमा त्यो एक नम्बरमा थियो दलित सम्बन्धीको कुरा। त्यसपछि अब रवि लामिछानेजीले एउटा पार्टीको सभापतिको हैसियतले, माननीय सांसदको हैसियतले संसदबाट पनि बोल्नुभयो, क्षमाया चना भन्नुभयो, तर चाहिँ औपचारिक रूपमा सरकारका तर्फबाट त्यो केही पनि भएन। त्यसपछि उहाँहरूले 18 बुँदे जुन किसिमको जाने अब नीति कार्यक्रम ल्याउनु भयो, त्यसमा पनि दलित समुदाय सम्बन्धी 15 दिनभित्र चाहिँ नि के भन्छ सुधारका कार्यक्रमहरू ल्याउने भनेको थियो, त्यो पनि अहिलेसम्म ल्याएको छैन। होइन, त्यसले गर्दाखेरि बजेटमा त्यो ल्याउलान् भन्ने ठान्छु।
4: भनेको तपाईँले चाहिँ आफ्नो तर्फबाट भेट्नुपर्ने कुरा, भन्नुपर्ने कुरा भनि नै राख्नु।
5: दुईटै कुरा भनेको छु, एउटा चाहिँ मैले देशभरिका दलित समुदायका विषयमा चाहिँ यस्तो गरेर जानुपर्छ भनेको छु, र सुदूरपश्चिमको मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले अघि भने जस्तै बझाङका 11 पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमुना बस्ती, एकीकृत बस्ती बनाएर जाउँ, त्यहाँभित्र खाने पानी, सिँचाइ, बाटो, हस्पिटल, स्कुल, यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौँ र त्यहाँको त्यसलाई चाहिँ जातीय छुवाछुत मुक्त बनाऊ, त्यसपछि त्यहाँ एउटा चाहिँ सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी अगाडि हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिँ नारा अगाडि सारौँ भन्ने प्रस्ताव चाहिँ मैले सरकारलाई दिएको छु, प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टरल मन्त्रीहरूलाई दिएको छु। र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा, पश्चिम सेतीको कुरा, होइन, त्यस पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू अरू कुराका विषयमा चाहिँ हामीले निरन्तरमा कुरा पनि उठाएका छौँ।
4: बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ भने?
5: अब मैले जाने 3 कुरा जाने मूलत उठाएको छु, होइन, अब यो नीति तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र, जस्तै अब पर्सि जेठ 21 आउँदैछ, त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन हो, होइन, त्यो ऐतिहासिक जनआन्दोलन 62-63 पछाडिको चाहिँ नि त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताका आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ नि भोलि 16 चाहिँ नि 33% चाहिँ नि व्यवस्था गरिएको थियो, दलितहरूलाई चाहिँ जेठ 21 चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। त्यो दिनलाई चाहिँ नि हामीले के भने त देशभरिलाई जातीय छुवाछुत विरुद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानुन
1: बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 वर्ष

0: आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौँ र त्यो भित्र चाहिँ दलितहरूका आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक यी सबै कुराको चाहिँ एउटा इन्डिकेटरहरू बनाऊ त्यो दस वर्षभित्र दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिँ मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गरेपछि दस वर्ष पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट जुन मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ भन्ने खालको प्रस्ताव गरेका छु र त्यसलाई नियमन गर्नका लागि र त्यसलाई नेतृत्व गर्नका लागि एउटा चाहिँ शक्तिशाली एउटा दलित अधिकार प्राधिकरण बनाऊ त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले चाहिँ दलित समुदायको चाहिँ अहिलेसम्म दलितहरूले भोगेका चाहिँ अन्य अत्याचारका चाहिँ पीडाहरूको अनुसन्धान गर्छ सत्य निरूपण गर्छ सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले चाहिँ बजेटहरू जाने सरकारले ल्याएका बजेटहरूको अनुगमन गर्छ बजेट पुग्यो कि पुगेन भन्ने खालको कुराको लागि विभिन्न अन्तर्राष्ट्रिय के अरे दात्री निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ त्यसो गरेर जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ भने यी तिनवटा कुरा चाहिँ समग्र देशभरिका दलित को लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग जाने अनुगमनको पाटोले जाने जस्तै अब 23-24 को घटनाका विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ तर विकास गर्ने काममा त आयोगले गर्दैन
1: भनेको छुट्टी प्राधिकरण पनि गठन
0: प्राधिकरण चाहियो भने
1: आयोग र प्राधिकरणको काम कारवाहीको बीचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनु पर्छ प्राधिकरण भनिराख्नु भएको छ
0: अब प्राधिकरणले जाने त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्धित कुरा गर्छ दलितहरूको विकास निर्माणसँग सम्बन्धित कुरा गर्छ दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई जाने काम गर्ने काम गर्छ तर दलित आयोगले जाने दलितहरूको मानव अधिकारको के अनुगमन मात्र गर्ने काम गर्छ र उसले जाने सरकारलाई सुझाव मात्र दिने भयो होइन अनि उसले जाने दलित समुदायको जाने जस्तै इन्क्लुजनको कुरा संविधान कार्यान्वयनको कुरा अब त्यो दलित आयोगलाई दिएका जाने जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ र दलित विकास प्राधिकरणले जाने विकाससँग जोड्छ जस्तै अब समग्र विकास जस्तै ठुल्ठुला रोड बनाउने ठुल्ठुला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित जाने छुट्नु हुँदैन भन्दा जाने त्यो विकासको जाने टेक्निकल काम जाने प्राधिकरणले गर्छ त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको
1: अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढिरहेका छ र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौँ र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्त्वपूर्ण हुन्छ भन्नुभएको थियो हामीले हालैका दिनमा सुन्यौँ कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ के भइरहेछ त्यो पनि सुनाउन प्रगति
0: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै मान्ने के भन्छ पर्यटन मन्त्रीज्यूले जाने त्यो पेस गर्नुभएको छ होइन अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष गरेर सिआइएनले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो जाने प्रशिक्षित गर्यो त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष त्यहाँ आएका चाहिने के अरे अधिकारवालाहरू सरकारवालाहरू र तपाईँहरू सबैको जाने कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिने के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन पर्यटन भनेको चाहिने के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो यो चाहिने नेपाली समाजको चाहिँ के भन्छ जाने त्यो समन्वयको कुरा हो यसलाई जाने सद्भावको कुरा हो त्यस कारणले गर्दाखेरि यसलाई त्यो केन्द्रमा राखौँ अब यसलाई के भन्छ संहिताका हिसाबले जाने अब यो काठमाडौँ भक्तपुर के भन्छ जाने लुम्बिनी र पोखरा मात्र जाने के भन्छ पर्यटन होइन पर्यटन भनेको जाने त्यो बझाङ बझाङको साइपाल पनि हो खप्तड पनि हो भन्ने खालको कुरा चाहिँ हामीले त्यहाँ उठाएका छौँ र अब चाहिँ नि त्यो सैद्धान्तिक छलफलमा उठेका कुराका आधारमा चाहिँ अब त्यसलाई चाहिँ हामीले मानव के अरे अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव के अरे भन्छ पर्यटन समितिमा चाहिने त्यो छलफल पनि गरेका छौँ र त्यो छलफलमा चाहिँ हामीले यो विधान के यो यो जुन चाहिने जुन यो विधेयक जुन छ यो विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौँ अहिले होइन अब त्यो उपसमितिको 8 मान्यज्यूहरू छौँ हामी 8 चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौँ र अब भोलि 5 चाहिने 72 अवधि सुरुवात भएको छ यो अस्तिदेखि त्यसमा विभिन्न मान्यज्यूहरूले संशोधन पेस गर्नुहुन्छ त्यो संशोधन पेस भइसकेपछि चाहिने अनि संसदमा पनि छलफल हुन्छ त्योभन्दा अगाडि जाने समितिमा छलफल भएर अगाडि जान्छ मेरो विचारमा अहिले धेरैजसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यज्यूले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिने अब निकै पहिला जाने प्रस्ताव गरेको विशेष हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रस्तुत भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ अब निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेस गरे पनि त्यहाँका मान्यज्यूहरूले धेरैजसो विज्ञ मान्यज्यूहरूले चाहिँ के भन्नुभएको छ त भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन् अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनुपर्छ अरू
2: संवाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। प्रतिनिधि सभा नियमावलीको नयाँ मसौदामा सांसदहरूलाई विशेष अधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। कास्कीको पोखरा महानगरपालिकाको पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको छ। नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ भने टाइचिन धानको उत्पादन घटेको छ। मादक पदार्थ सेवन र लागु पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसाय र ट्राफिक प्रहरीले चालकहरूलाई आग्रह गरेका छन्। इजरायली सेनाले दक्षिण लेबनानमा पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरिरहेको छ र भारतलाई हराउँदै कजाकिस्तान काबा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
4: अहिले रातिको 8 बज्यो।
5: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
6: ल लिनुहोस्।
5: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
6: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
5: स्वाद मात्र होइन प्रेम पस्कने।
7: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
10: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
11: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
13: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
14: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
15: डर लाग्नु, निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
15: निराशा बढ्नु, खुसी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
15: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
15: छटपटी हुनु, चिटचिट पसिना आउनु,
14: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
15: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
14: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
15: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: जय माता मौला काली।
18: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
19: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
18: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
19: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
18: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
19: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट एक नवलपुर।
20: सुन्तली दिदी वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
21: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लाग्या होइन क्या रे?
20: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
21: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
20: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
21: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
22: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडा

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
0: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
2: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
4: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन्। वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो, तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ। आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ।
5: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट।

0: वित्तीय संस्था वा वॉलेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
3: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
5: सामुदायिक रेडियो विजय FM 101.6।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50-9-34।
3: सामुदायिक रेडियो विजय एफएम 101.6।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
3: सूचना एस गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 7 अधिवेशनको लागि क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट यही जेठ 30 गते शनिबार जनक मावि आदर्श ब्लक परिसर गैंडाकोट 5 हुने हुँदा र संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्यक्रम यही जेठ 15 गते बिहान 11 भएको हुँदा सम्पूर्ण उपभोक्ता जीवहरूलाई पत्रचार गरिसकेको छ। कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। 7 अधिवेशनको लागि साधारण सभा प्रतिनिधि छनौट कार्यक्रम क्लस्टर नम्बर 1 को खानेपानी कार्यालय गैंडाकोट 4, क्लस्टर नम्बर 2 को गणेश पञ्चायन मन्दिर गैंडाकोट 4, क्लस्टर नम्बर 3 को लक्ष्मी नारायण मन्दिर गैंडाकोट 1, क्लस्टर नम्बर 4 को हरेराम हरेकृष्ण मन्दिर गैंडाकोट 2, क्लस्टर नम्बर 5 को महेन्द्र स्मारक स्कूल गैंडाकोट 2, क्लस्टर नम्बर 6 को एसपीएम कलेज गैंडाकोट 2, क्लस्टर नम्बर 7 को गणेश मन्दिर गैंडाकोट 5, क्लस्टर नम्बर 8 को त्रिनेत्र पम्प समीप गैंडाकोट 8। गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट नगरपालिका नवलपुर।
4: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा सोसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व, फोन 0785022, मोबाइल 98550-63597।
5: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बजेटको पूर्व सन्ध्यामा निजी क्षेत्रका चाहना कस्ता?
6: निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो, करको दायरा बढाउने तर दर घटाउनु पर्यो।
5: गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने उनको शैलीबारे एकजना नागरिक अगुवा भन्छन्।
7: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा 3 कुराहरूले हामीलाई झस्कायो। सुशासनको लागि म्यान्डेट दिएको वा अल्मलिनुभयो, बरालिनुभयो।
5: अनि इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले कुवेतमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण गरेर इरानले युद्ध विरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवै तर्फबाट भएका पछिल्ला आक्रमणले कमजोर युद्ध विरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्ध विराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरुतमा हमला गरिएको बताएको छ। सहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवाँ उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली सञ्चार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमान्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई 2 घण्टाभित्र सहर छोड्न चेतावनी दिएर गएराती लेबननको दक्षिणी सहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्य वृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिड टर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6% सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो गणतन्त्रमा इबुला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढाउन लागि बताएको छ। कङ्गो भ्रमणमा रहेका डब्ल्युएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबुला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्युएचओले इबोला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबोलाको एउटा दुर्लभ प्रजातिले 200 जना भन्दा धेरैको ज्यान लिनुका साथै 1,000 जना भन्दा धेरै बिरामी परेका छन्। र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आगलागी हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जना भन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
8: साझापखमा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ।

0: रोकिएको लगानी पुनः आकर्षित गर्न रोजगारी सिर्जना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसंघले उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै संघले करमा सुधारको माग पनि राखेका छन्। निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत 2 दशकमा नेपालको औसत आर्थिक वृद्धि दर 4% मात्र रहँदा करको वृद्धि दर चाहिँ 11% पुगेको र कुल गार्हस्थ उत्पादन जीडीपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहना बारे कुराकानी गरेका छौँ।
1: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो, अनि भ्याटले पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेछ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5% ब्याट कट्नुपर्ने, व्यक्तिगत आयकरमा अहिले 39% लगाएछ कि सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेछ अहिले। अब त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरिरहेका छौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने प्रतिस्पर्धी बन्न सक्दैन भनेर हामीले भनिरहेछौँ।
0: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भाउहरू बढिराखेको छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर पारिरहेको छ। त्यसमा सबभन्दा धेरै त तपाईँहरू निजी क्षेत्रले पनि त्यसको बेहोरिरहेको छ। यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
1: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ। अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% बढिरहेछ, तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भन्ने, अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्र अरू वस्तुहरूको एउटैमा बास्केटमा राख्दाखेरि के भन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ। अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरिरहेका छौँ।
0: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौँको क्षति बेहोरेको थियो होइन। त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
1: लगानीको सुरक्षा हुनु पर्यो। अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन। त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवारी लिनु पर्यो कि त्यसको लागि।
0: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
1: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो क्या। पहिला थुन्ने अनि सुन्ने गर्नु भएन। व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र थुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्। अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन। तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्डहरू गर्न सकिन्छ। अब उसको अर्बौँ रुपियाँ खर्ब रुपियाँ लगानी छ, ऊ देश छोडेर भाग्दैन नि त।
0: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेश लाल श्रेष्ठ। अब अर्को प्रसङ्ग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सोच शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडीलाई सोधेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा 3 कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो। संसदमा चाहिँ राष्ट्रपतिले बोल्दा बोल्दै या त अधैर्यताको कारणले हो या त साङ्केतिक हो उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लङ्घन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिनँ भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो उहाँले जङ्गी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो बालेन शाहजीको पनि कतै जङ्गी मोह जागृत हुन थालेको त होइन भने शङ्का गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो। यो ठाउँ दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौँ भने खबरदार, सुशासनको म्यान्डेट दिएको, फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्।
3: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउनु मिल्छ?

0: महत्व देखिएन नि। 46 सालमा बहुदलीय व्यवस्थाको सङ्घर्ष हुँदा उहाँ जन्मिनु नै भएको थिएन। 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्थ्यो, 16 वर्ष नै पुग्नु भएको थिएन। उहाँलाई त्यो स्वतन्त्रताका लागि नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन। दुःखका साथ मैले यो कुरा भने,
1: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाथ्योकै थिएन भने त्यो कालखण्ड हेरेर त्यसप्रतिको आस्थालाई मापन गर्न सकिन्छ र?
0: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छन् नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
2: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी, साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसङ्ग, सरकारले सातामा दुई दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कुलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी दुई दिन बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लङ्घन हुन्छ भनेर सोधेका छौँ।
3: हप्ताको दुई दिन बिदाको प्रक्षेपण चाहिँ ऐनले पनि गरेको छैन, संविधानले चाहिँ माध्यमिक तहसम्मको अधिकार जुन स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विभागको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 हाराहारी मात्रै आउँछ। सबै स्थानीय पिता हप्ताको दुई दिन पिता कार्यको गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्ने भयो।
2: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर दुई दिन बिदा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
3: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको दुई दिन बिदाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो, तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई सिकेको छैन भन्ने कुराको चाहिँ ठहर हो।
2: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
3: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेयर फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
2: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले गैराती दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना IRGC अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बिबिसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: IRGCले आक्रमण गरिएको अखाडाबारे केही नखुलाए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेपास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेपास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ, तर उक्त क्षेपास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक सहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेपास्त्र प्रहार गरेको विवरण आएका छन्। IRGCले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
2: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: विजय तान्चे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
6: अहिले रातिको 9 बज्यो।

0: माटो होइन, हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
2: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
3: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
4: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
3: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
4: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
5: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलपरासी बर्दघाट, सुस्ता पूर्व।
6: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
7: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
8: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
9: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
10: सर्जरी सम्बन्धी सेवा,
9: हाड जोडी सम्बन्धी सेवा,
10: स्त्री तथा प्रसूति रोग सेवा,
9: बाल रोग सेवा,
10: न्युरो सर्जरी सेवा,
9: न्युरो साइकेट्रिक सेवा,
10: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
8: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
11: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
12: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
15: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
17: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98 5 50 50 9 34।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।

0: FM 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमांच सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइड को आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला जान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नौलपुर

0: बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
4: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0-56-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि। फोन 0-56-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
9: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 परासी। फोन 0-78-50-12-26। वेबसाइट www.maulakalika.org.np।

0: Excel FM, Excel 1.9.
1: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
7: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुनपाक छ नि, त्यही गर हुन्न र?
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
9: जय हनुमान ज्ञान गुण सागर।
8: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
4: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजन हार्दिक निमन्त्रणा गर्दछौ।
8: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
12: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
13: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
14: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू,
12: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
15: सर्जरी सम्बन्धी सेवा, हाड जोडी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सेवा, बाल रोग सेवा, न्युरो सर्जरी सेवा,
12: न्युरो साइकियाट्रिक सेवा,
15: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
14: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
16: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
17: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
18: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सफा भुनी हो।
19: हाम्रो वन, हाम्रो धन, डरले बाटो जोगाउने डरै जतन, वनमा डरले लगाउने कानुनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौं।
20: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
22: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
21: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
23: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550574503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: भई सँगै अघि।
1: ठूलो अपेक्षा बीच बालेन सरकारको बजेट आज सोरिमले पेश गर्ने। करै करको मारमा मध्यम वर्ग, मानव अधिकार आयोगको प्रतिवेदनमाथि पनि प्रश्नै प्रश्न। तीन महिनाभित्र कार्यान्वयन हुनुपर्ने कम्पनी ऐन संशोधनको तयारी, उच्च शिक्षाका नाममा पुँजी पलायनको जोखिम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको म्याग्दीको जलजलामा गोठ स्टे शुरू, पर्यटकको आकर्षण बढ्दो शीर्षकको शुभ समाचार।
2: म्याग्दीको धौलागिरी गाउँपालिका दुई स्थित पर्यटकीय गन्तव्य जलजलामा पर्यटकका लागि गोठ स्टे गोठवास सञ्चालनमा आएको छ। समुद्री सतहदेखि 3,414 मिटर उचाइमा रहेको जलजलामा होटल तथा रेस्टुरान्ट नभएपछि स्थानीय पशुपालक किसानले गोठमै खाने बस्ने सुविधा दिन थालेका हुन्। गुरिल्ला पदमार्ग तथा म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजला ढोरपाटन शिकार आरक्ष अन्तर्गत पर्छ। आरक्षको नीतिगत व्यवस्थाले पक्की संरचना निर्माण गर्न नदिने भएकाले गोठलाई नै पर्यटक बस्ने थलोका रूपमा विकास गरिएको गोठवास संचालक फूलबहादुर विश्वकर्माले बताउनुभयो। उहाँका अनुसार पर्यटकको माग बढ्दै गएपछि गोठमै बसोबास र खानाको व्यवस्था मिलाइएको हो। यसबाट गोठालालाई अतिरिक्त आमदानी हुनुका साथै पर्यटकलाई पनि सहज भएको उहाँले बताउनुभयो। गोठवासमा बस्न चाहनेले अग्रिम बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ। म्याग्दी ढोरपाटन तथा पूर्वी रूकुम जोड्ने सड़क सञ्चालनमा आएपछि जलजलामा दैनिक जसो 4-5 गाडी र 15-20 मोटरसाइकल मार्फत करिब 100 पर्यटक पुग्न थालेका छन्। गोठवासमा स्थानीय परिकारको स्वाद लिन पाइन्छ। च्याउ, टुसा, ढकाएको तरकारी, ढिँडो, आँटो, दूध, दही, मोही तथा खसीको मासु पर्यटकका लागि विशेष आकर्षण बनेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: प्रतिदिन मैक क्रॉम्पटन को मिक्सर र बम्पर लक ड्रामा माइटिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भइपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली रेडियो नेटवर्क को नेपाली खबरमा अब पहिलो पृष्ठका खबर ठूलो अपेक्षाबीच आज नयाँ बजेट सुशासनदेखि आर्थिक सुधारसम्म मुख्य प्राथमिकता शीर्षकमा आर्थिक अभियानमा खबर छ झण्डै दुई तिहाई बहुमतको समर्थन प्राप्त शक्तिशाली सरकारप्रति आम अपेक्षा बढेको बेला सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट शुक्रबार अर्थात आज सार्वजनिक गर्दैछ अर्थमन्त्री डाक्टर सोलिमु आग्नेले जेठ 15 गते संघीय बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठकमा शुक्रबार 4 बजे आगामी वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा नेतृत्वको सरकारले प्रस्तुत गर्न लागेको यो पहिलो बजेट हो भोगी रासुपाले सार्वजनिक गरेको बाचा पत्रलाई मुख्य मार्गचित्र मानेर तयार पारिएको आगामी आर्थिक वर्षको बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा निकै ठूलो हुने बजेट निर्माणमा सहभागी स्रोतहरूले बताएका छन् चालू आर्थिक वर्षका लागि 19.64 अर्ब रूपियाँको बजेट कार्यान्वयनमा रहे पनि अर्थमन्त्री वाग्लेले केही महत्वपूर्ण र महत्वाकांक्षी कार्यक्रमहरू थप गर्दै ठूलो आकारको बजेट ल्याउने तयारी गरेको उनीहरूको भनाइ छ चालू आर्थिक वर्ष 82-83 सरकारको आय व्ययको अवस्था हेर्दा पनि वित्तीय दबाव स्पष्ट देखिन्छ चालू आर्थिक वर्षको 10 महिनामा सरकारले 11.73 अर्ब रूपियाँ खर्च गर्दा राजस्व वैदेशिक अनुदान र अन्य आमदानीबाट जम्मा 10.12 अर्ब रूपियाँ मात्रै संकलन गरेको छ सरकारको खातामा करिब 1.5 खर्ब रूपियाँ बराबरको घाटा देखिएको छ तैपनि नयाँ सरकारप्रति बढेको जनआकांक्षालाई हेरेर सरकारले ठूलो आकार बजेट ल्याउने तयारी गरेको हो राजस्व लक्ष्य अनुसार नउठेको सन्दर्भमा स्रोतको खाडल पूर्ति गर्न सरकारले आन्तरिक ऋण र बाह्य ऋण तथा अनुदान परिचालित गर्नुपर्ने हुन्छ अर्थमन्त्री वाग्लेले ल्याउने बजेटमा 10 वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने दीर्घकालीन लक्ष्य लिइने र 7 वर्षभित्र नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर मा पुर्याउने योजना पनि राख्ने तयारी भएको बताइएको छ रासुपाको घोषणा पत्रमा पनि 100 अर्ब डलरको अर्थतन्त्र बनाउने विषय समेटिएको छ सरकारी मन्त्रीहरूले घोषणा पत्रको वरिपरि रहेर बजेट आउने बताउँदै आएका छन् अर्थमन्त्री वाग्लेले यसअघि नै सुशासन आर्थिक पुनर्संरचना कनेक्टिभिटी सामाजिक क्षेत्रमा लगानी र नेपालको सफ्ट पावर बढाउने 5 विषय नयाँ बजेटको प्राथमिकता हुने बताइसक्नु भएको छ
3: करै करको मारमा मध्यम वर्ग शीर्षकमा मध्याह दैनिक खबर लेख्छ दैनिक उपभोग्य वस्तुमा लाग्ने करका कारण सर्वसाधारणको जीवनयापन महँगिँदै गएको छ खाद्यान्न कपड़ा औषधि बच्चाका सामान साइकल र मोटरसाइकल जस्ता अत्यावश्यक वस्तुमा उच्च भन्सार महसुल मूल्य अभिवृद्धि कर भ्याट तथा अन्य शुल्क लगाइँदा त्यसको मुख्य भार गरीब र मध्यम वर्गीय परिवारले बेहोरिरहेका छन् आयात तथ्याङ्कले नेपालमा दैनिक उपभोग्य वस्तुमा 30%देखि 60%सम्म कर लागिरहेको देखाउँछ तर यति हुँदा पनि सरकारले अपेक्षित राजस्व संकलन गर्न भने सकेको छैन बरु बजार मूल्य वृद्धि करछली र अनौपचारिक कारोबार बढ़िरहेको अर्थविदहरू बताउँछन् संघ प्रदेश र स्थानीय गरी 3 तहका सरकारले विभिन्न प्रकारका कर असुल गर्दै आएका छन् भन्सार महसुल भ्याट अन्तशुल्क सेवा शुल्क आयकर र स्थानीय तहका अतिरिक्त शुल्क समेत जोडिँदा उपभोक्ताले सामान खरिद गर्दा ठूलो मूल्य तिर्नुपर्छ भन्सार विभागको तथ्याङ्कले गत चैत मसान्तसम्म 14.90 अर्बको वस्तु आयात भएको देखाउँछ त्यसबाट 3.69 अर्बको बढ़ी राजस्व संकलन भयो चालू आर्थिक वर्षका लागि 15.33 अर्ब 44 करोड़को राजस्व संकलनको लक्ष्य लिएकोमा बिहिबारसम्म 10 खर्ब संकलन भएको देखिन्छ अब 1.5 महिनामा 30% लक्ष्य पूरा हुन मुस्किल छ चामलमा औसत 11.4% कर लाग्ने गरेको छ भने प्याजमा 11.2% कर छ अर्थविदहरूका अनुसार कृषि उत्पादनमा भारतले ठूलो सहुलियत दिँदा त्यहाँको बजार मूल्य तुलनात्मक रूपमा सस्तो छ नेपालमा भने आयात उच्च कर र कमजोर कृषि उत्पादनका कारण उपभोक्ताले महँगो मूल्य तिर्नु परेको छ
2: मानव अधिकार आयोगको प्रतिवेदनमाथि प्रश्न शीर्षकमा हिमाली टाइम्समा खबर छ। जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको प्रतिवेदनमाथि प्रश्न उठेको छ। विशेष गरी प्रतिवेदनको निष्पक्षतालाई लिएर विभिन्न कोणबाट गम्भीर संशय व्यक्त गरिएका छन्। प्रतिवेदनले राजनीतिक प्रशासनिक र सुरक्षा क्षेत्रको गम्भीर कमजोरी औल्याएको छ, तर यसको निष्कर्ष नियत र निष्पक्षतालाई लिएर चौतर्फी प्रश्न उठेको हो। यसअघि सरकारद्वारा गठित गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आएको प्रतिवेदन भन्दा यसलाई बृहत मानिए पनि प्रतिवेदनभित्रका कतिपय गम्भीर मौनता त्रुटि र सिफारिश विवादमा तानिएका छन्। जस्तै बालेनको भूमिकामाथि रहस्यमय मौनता, देउवा दम्पतिमाथिको कुटपिट र चर्चित घटना ओझेलमा प्रतिवेदन नै तोडमोड गरिएको एमालेको आशंका, सेनालाई उन्मुक्ति दिन खोजेको आरोप, रासोपा सांसदहरूको आक्रोश लगायतका त्रुटिहरू प्रतिवेदनमा औल्याइएको छ। सत्तारूढ र प्रतिपक्षी दलका नेताहरू, मानवाधिकार कर्मी र सुरक्षा क्षेत्रका जानकारहरूले आयोगको प्रतिवेदनमाथि विभिन्न कोणबाट प्रश्न उठाएका छन्। आयोगको प्रतिवेदन बुधबार सार्वजनिक भएको थियो, जसमा जेएनजी आन्दोलनका क्रममा राज्य संयन्त्रबाट गम्भीर मानवाधिकार उल्लंघन भएको ठहर गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानवाधिकार हननकर्ताका रूपमा दोषी ठहर गरेको छ। यसै गरी सत्तारूढ रासोपा सभापति रवि लामिछाने सहित डेढ दर्जन सांसदहरूलाई पनि कार्यवाही सिफारिश गरेको छ। मानवाधिकार आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्रेले 3 महिनाभित्र प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेको बताउनु भएको छ। प्रतिवेदन कार्यान्वयन गर्न सरकार संवैधानिक रूपमा बाध्य रहने उहाँले बताउनुभयो। सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा सरकारले 2 महिनाभित्र कारणसहित आयोगलाई जवाब दिनुपर्ने कानूनी व्यवस्था रहेको उहाँको भनाइ छ। यदि सरकारले कार्यान्वयनमा समस्या भएको जानकारी पठाउँछ भने आयोगले पुनर्विचार गर्न सक्छ। नयाँ तथ्य आएमा त्यसअनुसार निर्णय हुन सक्छ, तर सरकारले कुनै प्रतिक्रिया नपठाए आयोगले सिफारिश कार्यान्वयन प्रक्रियामा गएको ठान्छ, उहाँले भन्नुभयो।
3: सहकारी व्यतिथिमा विभागको पूर्व नेतृत्व समेत जिम्मेवार, कार्यवाही गर्न जाँचबुझ आयोगको सिफारिश शीर्षकमा अभियान दैनिकमा खबर छापिएको छ। सहकारी क्षेत्रमा देखिएका व्यतिथि जाँचबुझ आयोगले सहकारी विभागका 5 जना पूर्व रजिस्ट्रार सहित दर्जनौ कर्मचारीमाथि अनुसन्धान गरी कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ। सहकारी संस्थाको दर्तादेखि कार्यक्षेत्र विस्तार, सेवा केन्द्र सञ्चालन र संस्था एकीकरणसम्मका निर्णयमा गम्भीर लापरवाही भएको औल्याउँदै आयोगले अनुसन्धान गरी आवश्यक कानूनी कार्यवाही अघि बढ़ाउन सिफारिश गरेको हो। आयोगले विभागका पूर्व रजिस्ट्रार डाक्टर टोकराज पाण्डे, झलकराम अधिकारी, रुद्रप्रसाद पण्डित, लीला प्रसाद शर्मा र सुदर्शन प्रसाद ढकाललाई कानूनी कार्यवाही गर्न सुझाएको छ। त्यसैगरी पूर्व उपरजिस्ट्रार शशिकुमार लम्साल, सुरेन्द्र प्रसाद पौडेल, खिमानन्द आचार्य, धनगढ़ी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार गोकुल प्रसाद बोहरा सहित विभागका शाखा अधिकृत, कानून अधिकृत र अन्य सम्बन्धित कर्मचारीमाथि पनि अनुसन्धान गर्नुपर्ने आयोगको सुझाव छ। आयोगका अनुसार सहकारी संस्थाको दर्ता गर्दा सम्भाव्यता अध्ययन, आवश्यकता मूल्याङ्कन, वित्तीय क्षमता परीक्षण र पूर्वाधार तयारीको ठोस विश्लेषण नै नगरी देशभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिइएको थियो। यसले सहकारीको संख्या न त बढ़ायो, तर नियमन र निगरानी कमजोर बन्दा संकट झनै गहिरिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार 44 सहकारीको दर्ता, 35 सहकारीको शाखा कार्यालय तथा सेवा केन्द्र विस्तार, 19 सहकारीको कार्यक्षेत्र विस्तार तथा 10 वटा संस्था एकीकरणका निर्णयमा संलग्न पदाधिकारी तथा कर्मचारीलाई जिम्मेवार ठहर गर्दै कार्यवाही सिफारिश गरिएको हो।
2: उच्च शिक्षाका नाममा पुँजी पलायनको जोखिम शीर्षकमा हिमालय टाइम्समा खबर छ। पछिल्लो समय उच्च शिक्षाका नाममा विदेश पलायन बढ्दै गएको छ। स्वदेशमा शिक्षा झन महँगो हुँदै गएपछि शिक्षाका नाममा विदेशीलाई थप बल पुगेको देखिन्छ। नेपालका निजी शैक्षिक संस्थाहरू सर्वसाधारणको पहुँचमा छैनन्, त्यसैले प्रारम्भिक शिक्षा सकी नसकी पूरा गर्ने र उच्च शिक्षाका लागि विदेशीले लहर नै चलेको देखिन्छ। एकातिर महँगो शिक्षा र अर्कोतिर अध्ययनपछि रोजगारी नपाउने समस्याका कारण उच्च शिक्षा अध्ययन वा रोजगारीका नाममा युवा विदेश पलायन बढेको हो। कारण पनि नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना भएको आरोप लाग्दै आएको छ। सरकारको गलत शिक्षा नीतिका कारण शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्न बाध्य हुनुपरेको शिक्षा सेवीहरूले स्वीकार्छन्। एकातिर ठूलो शिक्षित जनशक्ति बेरोजगार छ भने अर्कोतिर रोजगारदाता निजी क्षेत्रले दक्ष जनशक्ति अभाव रहेको भन्दै विदेशी कामदार प्रयोग गरिरहेको अवस्था छ। बढ्दो युवा पलायनले सबै क्षेत्रमा जनशक्ति पनि अभाव हुँदै गएको छ। निजी क्षेत्र मात्र नभई कतिपय सरकारी निकायमा समेत दक्ष जनशक्तिको खडेरी छ। नेपालको कुल कारास्थ उत्पादन जीडीपीमा कृषि उद्योग लगायतको योगदान घट्दै जानुको एउटा कारण सम्बन्धित क्षेत्रको दक्ष जनशक्ति अभाव पनि भएको बताइएको छ। नेपालमा प्रतिवर्ष करिब 5,00,000 व्यक्ति श्रम बजारमा थपिने र उक्त जनशक्ति उच्च शिक्षा वा वैदेशिक रोजगारीका नाममा विदेशिने गरेको विज्ञहरू बताउँछन्। उच्च शिक्षाका नाममा विदेशिनु चिन्ताको विषय नभए पनि उच्च शिक्षाका नाममा विदेशमै स्थायी बसोबासको प्रबन्ध मिलाएर स्वदेशमा रहेको आफ्नो सबै पैतृक सम्पत्ति बिक्री गरेर विदेश लैजाने प्रवृत्तिले नेपालमा ठूलो मात्रामा पुँजी पलायन खतराको संकेत देखाएको छ। घर जग्गा कारोबारमा मन्दी आउनु र नेपालमा लगानी विस्तार हुन नसक्नु पनि सोही पुँजी पलायन नै मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ।
3: सरकारले बहुमत शेयरधनीले अल्पसंख्यक शेयरधनीको हित विपरीत गर्न सक्ने कार्यको नियमन गर्नेदेखि सार्वजनिक कम्पनीहरूमा हुने भ्रष्टाचार अनियमितता तथा गलत कार्यलाई नियन्त्रण गर्न गोप्य सूचना प्रणाली लागू गर्ने गरी नयाँ कम्पनी ऐन बनाउने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौजूदा कम्पनी ऐन 2063 संशोधन गर्नुपर्ने करिब एक दर्जन कारण प्रस्तुत गर्दै नयाँ कम्पनी ऐनको विधेयकको अवधारणा पत्र तयार पारी बिहिबार सार्वजनिक गरेको हो। 2063 सालमा बनेको ऐनले हालको बदलिँदो अवस्था नवप्रवर्तन तथा प्रविधिमा आधारित व्यवसाय स्टार्टअप र संघीय संरचना अनुरूपको कम्पनी प्रशासनलाई पूर्ण रूपमा संशोधन गर्न नसकेका कारण पनि ऐन संशोधन गर्नुपर्ने अवस्था आएको सरकारले बताएको छ। अवधारणा पत्रमा मन्त्रालयले निष्क्रिय कम्पनीको स्पष्ट परिभाषा गर्ने आवेदन प्रक्रियालाई सहज बनाउने तथा कम्पनीको अवस्थाबारे संचालकको स्वघोषणालाई मुख्य आधार मान्ने उल्लेख गरेको छ। कम्पनी प्रशासनमा विद्युतीय प्रणाली लागू गरी कम्पनी सम्बन्धी सेवा प्रवाहलाई सरल सहज र प्रविधि मैत्री बनाई व्यक्तिको भौतिक उपस्थिति बिना नै अनलाइन पद्धतिबाट सेवा प्रवाह गर्ने प्रणालीलाई कानूनी रूपमा थप सरल सहज र सुदृढ बनाउने कम्पनी संचालक समितिको उत्तरदायित्व स्वतन्त्र संचालकको भूमिका जिम्मेवारी र पारदर्शिता सम्बन्धी व्यवस्थालाई थप स्पष्ट बनाउन ऐन संशोधनको तयारी गरिएको मन्त्रालयले उल्लेख गरेको छ। बहुमत शेयरधनीबाट अल्पसंख्यक शेयरधनीको हित विपरीत हुन सक्ने कार्यको नियमन तथा उपचारात्मक व्यवस्था गर्ने सार्वजनिक कम्पनीहरूमा नियुक्ति गर्नुपर्ने पदहरूमा उपयुक्त व्यक्तिको नाम र पारिश्रमिक समेत सिफारिश गर्ने समितिको व्यवस्था गर्न नयाँ कानून आवश्यक भएको उल्लेख गरिएको छ। कम्पनी ऐन संशोधनको तयारी शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: bag tata sure shot gifts washing machine ma 6 kg aerial magic dishwasher ma washing tablets air conditioner ma installation ra free standing oven ma pressure cooker nagrikta matra bhay pugcha sahaj emi marfat kharid garna sakincha
1: yo nepali radio
2: yo awaz ho nepali radio network ko ra tapai sundai hunuhuncha nepali khabar
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर मुलुकको पर्यटन क्षेत्रको समग्र अवस्था सकारात्मक देखिए पनि नेपाल